0: खातामा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा
1: धरती भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा एक विधुवा बसेर पीडामा रुन्थिने बिचारी उहाँ कै सामुमा गएर मैले सोधे भयो थिए भनी दुःख पुकार मलाई तिमीले भन्दै
2: खाऊ भनेर झन्ट नगयो ठुलो लडाई भयो उपयुक्त हुँदैशुक्र भित्रमा कोही नदीमा पर्यो कोही ब्राह्मण कोही सरप परदा जुवा देखा नामके माथि भइकन सरा कहाँ गए खेलिरहेका
1: ना घर हो प्रहाद घर हो दालकी छोरी वर्ष महापति मरि गए मेरो विपद के कहुकी मथि विवाह गरिदिए बुढा कुरुपी मेरै वर्ष महापति मरि गए रुन्छु।

Hari hari.

ही चोरे माखन चोरे चोरे चोरी

总郎啊，他留守干嘛来呢？不说那个不说这比不一般的难呐，不那他的。

ध्यान सबै छुटरी सिरामुनिको सबै परे छोरा छुनी वंशी भूमिको

चिंता जे रहुंदा युधिष्ठि जी को मन में लहर जो गायो समझे जट तहा जागत जननी को तब गर्न लाउनु भयो दुखित भई जा तुम्मी को चरणमा धन गर्दछन् जो यहाँ पाप को मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर चले त भक्त दुखमा पर्दा उतर छिन्दरी प्रभावित जानी जगत जननी को चरणमा मनैले श्री राखी गुरुपति परिन झर शरणमा स्तुति गरे नि मन भई अति गर स्वर गरी तमन गरे चिन सासै विदिशित नयन भर जलधरी ये दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्न चन्द्रै जाई चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नु हुने म पर्दाछु शरण मंगल दिनु होस् भनी मजुरका रङ जस्ता अति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घंटा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिखे खाजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मक्सुदय

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौं।

0: हाम्रा सेवा तथा सुविधाहरू,
1: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
1: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494124020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494124020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध।
0: हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगर्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
6: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतावृन्दमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौ। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार,
3: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 छ, आषाढ कृष्ण पक्ष सन् 2026 जुलाई 3 तारिक, आषाढ 19 गते शुक्रबार, तृतीय तिथि उत्तरायण, ग्रीष्म ऋतु रौद्र नाम सम्बत सर, श्रवण नक्षत्र धुम्र ज्योत, मकर राशिगत दक्षिणमा काल चन्द्रमा छन्, सायद गर्दा कष्ट हुने। आजका जोगिनी आवडाइमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 34:30 बोलेका छन्, उदय 5:14 अस्तय 19:02 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ, अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ, अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन

0: तुला राशि हो नि मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईलाई केही काम मिल्न सक्ने सम्भावना छ सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ पढाई लेखाईको काममा समय निकै जान सक्छ विदेशी यात्राको सम्भावना पनि छ विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ धनु राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ आफूले गरेको काममा पदोन्नति बढ्ने छ आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस् धार्मिक काम हुने समय पनि छ तपाईँको परोपकारको काममा समय अलिकति जान्छ त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैनौ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ग्यान गोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु नमस्कार शुभ दिन
1: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ
2: नशे नमदार से लुंडो बेट अशी छे जोशी नश भाई संगे छे नो बाबा छे पुंडा छे दादा जेठ तुन में गल बो चल दे दुंडो बो जिंदे के भाग्य डा पदम बाबूला कुंभ के छे डक बजे लुन मोदर बो चल डा पदम जिंदे दम जे लगो डबे भाई जे जिंदे चल डा डा बाले जिंदे लो बट जी पल में देवरश्य भाग्य लक्षक चलो
3: नमस्कार सेवा झुलझुल उपस्थित भइसकेको छु
4: आज विक्रम सम्वत 2083 अस्तार 19 गते शुक्रबार जुलाई 3 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावाङा चुगे 18 गते गाइनेमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग एक प्रकार छ आज मृतकको लै दाहसर गर्नु हुँदैन आज मरेको लासहरू दाहसर गर्नु नहुने दिन देखेको छेवर गरेको कारण दिन राम्रो छ आजको ठेजोर साङी परेको छ अत्यन्तै राम्रो आजको भूमतुम अग्नाय परेको छ आज नागको पूजा 11 बजेसम्म हुन्छ आज फप चेरिसीको तिथि परेको छ मानी पेमे हुँ जप्नु धेरै राम्रो हुनेछ लो वर्ग
3: जीवालो मुसा बरुको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ लाङ्गो गाई बरुको मित्रलाई राम्रो देखिएको छ कुनै पनि भिन्न बाधा छैन ताक्लो भाइ गुरुको मित्रलाई सिसे देखिएको छ घर घरेसीमा टाका टुका हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ हेलो बिरालो बरुको मित्रलाई सिसा देखिएको छ घर घरेसीमा टाका टुका हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ढुक्लो गरुल वर्गको मित्रलाई राम्रो देखिएको छ कुनै पनि बिर्न बाधा छैन ढुलो नागुरुको मित्रलाई सक्छ देखिएको छ धर्मको टिकट धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ

0: तालो गोडावर्गवमितलाद धर्म मान्जाने धर्मले रुचाउने धर्म गरी पुण्य कमाउनु पर्नेछ। धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् राम्रो हुनेछ। लुग्लो भेडावर्गवमितलाद लासा टाढायात्रा आदि कारोबार व्यापार व्यवसाय एकदम फैलिएर जाने तपाईँको जोकले बताएको छ। टेलो भाँदरवर्गको मित्रलाई आज लासा भएकोले तपाईँले टाढा यात्रा आदि कारोबार व्यापार व्यवसाय लिन दिन सम्पूर्ण कुराहरू सफल अधुरो कामहरू पनि तपाईँको सबै सिद्ध भएर जानेछ। झ्यालो चरावर्गको मित्रलाई आज लासा तपाईँले नि गर्नुभयो यो कामहरू सफल हुने गरे यो कामहरूबाट एकदम लाभदायी भएर जानेछ। खिलो कुकुरवर्गको मित्रलाई राम्रो यहाँले गरेको गर्नुभयो यो काम कुनै प्रकारको अप्ठ्यारो विघ्न बाधा नभएको देखिन्छ। फक्लो भन्दलवर्गको मित्रलाई आज राम्रो छ तपाईँले पनि गरेको गर्न खोजेको कामहरू केही त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू नहुने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ल नमस्कार सेवा शुभ दिन।
1: श्रोताबेन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: lano daino. Janzu vansin rade ka lano daino. Lano daino e kishno lano daino. Janzu vansin rade ka lano daino. Bandai gae kishna di dadi kalai lena. Bandai gae kishna di dadi kalai lena. Rade ka ke ama vansin aja pachau lena.
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईँले सुन्नुभयो। उमेरले अस्सी कटिसक्नुभएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोप भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: 있어요.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै, सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौ। नमस्कार।

0: छत्तीवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
4: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डिजिटल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ त के हुन्छ नि,
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98-41-57-70-69।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौं भनेर सोचेको।
9: अनि के भो त, लगेर पाले भइगयो नि।
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844649608 9844649608।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
10: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
10: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
10: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
11: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गा धनी दर्ता प्रमाणपत्र वितरण शुरू। पेट्रोल पम्प बन्द गर्नेलाई 10 लाख जरिवाना गरिने। हिजो दिउँसो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। आज बिहानदेखि पढा खोजी कार्य शुरू। र भ्रमण गर्न आउने पर्यटकले आगामी साउन 1 गतेदेखि प्रवेश शुल्क तिर्नुपर्ने।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 98 49 65 62 98 49 18 65 62। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोट 5 झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भेरमा अचेत अवस्थामा फेला परिनु भएको उहाँलाई दैलेखको डुल्लु अस्पतालमा डाक्टरले मृत घोषणा गर्नुभएको थियो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोटाखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको छ। को सतह बढ़ेको र वर्षपछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो। राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहान पुनः खोज उद्धारको काम थाल्ने उहाँले बताउनु भएको छ। सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या एकिङ नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पातला डाँडाबाट 3 किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट 50 किलोमिटर पश्चिममा पर्दछ। सरकारले पेट्रोलियम पदार्थको निर्विरोध बिक्री वितरणमा व्यवस्था बिक्री वितरण व्यवधान गर्ने पेट्रोल पम्पलाई लाखौं जरिवाना र 15 दिन पेट्रोल पम्प पदार्थको वितरण रोक गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोका गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावलीका अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 देखि 10 लाख जरिवाना र 5 देखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोका हुने उद्योग मन्त्रीको स्वर्गीय सचिवालयले जनाएको छ। विक्रेता विनियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा हाइड गरी ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। उक्त कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक, दोस्रो पटकलाई 6 लाख जरिवाना र ली 10 दिन आपूर्ति बन्द तथा तेस्रो पटकमा 10 लाख जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको धनी प्रमाणपत्रको लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बर्दैयाताल गाउँपालिका चार खैरेनी स्थित मान नदी किनारमा

0: पौटी सिम्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालोनी भारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सदरमुकाम चरीकोटमा बजार क्षेत्रमा प्लास्टिक जन्य फोहोर संकलन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कालिचुक माध्यमिक विद्यालयका एलिस राई देर्ते, सोही विद्यालयका इन्सा मगर देर्ते तथा पूजन अधिक तथा पूजन अधिकारी सान्त्वना हुनु भएको छ। बढ़दो प्लास्टिक जन्य फोहोर न्यूनीकरण गर्दै वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायलाई सचेत गराउने उद्देश्यले डिभिजन वन कार्यालय दोलखाको सहयोग तथा ग्लोबल ह्यान्ड्स नेपाल दोलखाको आयोजनामा एक जिल्ला एक वडा प्लास्टिक मुक्त अभियान अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो। ग्लोबल ह्यान्ड्स नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुंगेलका अनुसार समुदायमा बढ़दै गएको प्लास्टिक जन्य फोहोरको अवस्थाबारे प्रत्यक्ष जानकारी गराउँदै यसको व्यवस्थापनमा विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले विद्यालय स्तरीय उक्त कार्यक्रम आयोजना गरिएको हो। प्रतियोगितामा भीमेश्वर नगरपालिकाडा नम्बर 3 र 6 सामुदायिक तथा संस्थागत विद्यालय गरी 39 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। दोलखाको प्रसिद्ध पर्यटकीय स्थल सैलुङ भ्रमण गर्न आउने पर्यटकले आगामी साउने गतिदेखि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। सैलुङ गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सैलुङ गेटवाल हुँदै सैलुङ क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रति व्यक्ति 50 रूपियाँ प्रवेश शुल्क लिँदा निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेका अनुसार सैलुङ गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम साउने गतिदेखि शुल्क संकलन शुरू गरिनेछ। संकलित रकम सैलुङ गेटवालको नियमित मर्मत, सरसफाई तथा व्यवस्थापनमा खर्च गरिने गाउँपालिकाले जनाएको छ। त्यस्तै दोलखाको कालापानी हुँदै सैलुङ भ्रमणमा जाने पर्यटकबाट पनि प्रति व्यक्ति 50 रूपियाँ नै शुल्क लिइनेछ। तर दोलखाको सैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र रामेछापको दोरम्ब सैलुङ गाउँपालिकाका स्थानीय बासिन्दालाई प्रवेश शुल्कमा पूर्ण रूपमा छूट दिने व्यवस्था गरिएको छ। विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई पनि प्रवेश शुल्कमा 50% छूट प्रदान गरिनेछ। हाल सैलुङ बेनीगेट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बन्द

गइरहेको छ। दोलखाको चेरी नगरपालिकामा बस पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। गत आर्थिक वर्ष 2081-82 शुरू भएको जिल्लाको चेरी नगरपालिकामा निर्माणाधीन बस पार्क अन्तिम चरणमा पुगेको चेरी नगरपालिकाले जनाएको छ। संघीय सरकारको समपूरक अनुदानमा चेरी नगरपालिकाको गरी 4 करोड़ लागतमा निर्माणाधीन बस पार्कको चालू आर्थिक वर्षभित्र नै निर्माण भइसक्ने गरी काम भइरहेको चेरी नगरपालिकाका मेयर मित्र बहादुर चेरीले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिका वडा नम्बर 5 निर्माणाधीन बस पार्कमा करिब 100 भन्दा बढ़ी सवारीका साधन राख्न मिल्नेछ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 4 ढकल गाउँका शारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा सिन्धुली जिल्ला अदालतले सजाय निर्धारण गरेको छ। उक्त घटनामा पक्राउ पर्ने परेका सातजना मध्ये ईश्वर पोखरेल, निकेश दकाल, मिलन देवकोटा, एक बहादुर खड्काई 3 वर्ष कैद सजाय, 30,000 जरिवाना र पीड़ितलाई 50,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला भएको हो। यस्तै विष्णुप्रसाद ढकाल, विक्रम ढकाल र सन्तोष थापालाई 1 वर्ष कैद सजाय, 10,000 रूपियाँ जरिवाना र पीड़ितलाई 20,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ। काभ्रे प्लाञ्चोकमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणको लागि सरकारवाला बीच समन्वय र प्रभावकारी कार्ययोजनाको आवश्यकता उल्लेखिएको छ। पशु सेवा कार्यालय काभ्रेले आयोजना गरेको बर्ड फ्लू नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले समयमै परीक्षण, जैविक सुरक्षा, बायो सेक्युरिटीको कड़ाईका साथ तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनु भएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। देशका धेरै ठाउँमा आज राति पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। हिजो काठमाडौँ उपत्यकाका केही ठूलो पानी परेको थियो। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गा दर्ता प्रमाणपत्र वितरण शुरू। पेट्रोल पम्प बन्द गर्नेलाई 10,00,000 जरिवाना गरिने। हिजो दिउँसो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। आज बिहानदेखि पुनः खोज उद्धारको काम थालिने प्रहरीको भनाई। र सैलुङ भ्रमण गर्न आउने पर्यटकलाई आगामी साउने गतेदेखि प्रवेश शुल्क तिर्नुपर्ने। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: पनि किन दुखेको पक्षमा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
0: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि।
0: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एन्ड फ्लेक्स प्रिन्ट सेन्टर।

0: विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
5: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरूवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855-54160, 9844-4655 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचारी 9844-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्स र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार अनि इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असर महिनाको 19 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले सुकुम्बासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण। कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। त्यसका धेरै ठाउँमा रातभर वर्षा। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै पेट्रोल पम्प बन्द गर्नेलाई 10 लाख जरिवाना गरिने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। शुरूमा कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पाँचल झरना गाउँपालिका नौका 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भेरमा अचेत अवस्थामा फेला पर्न भएको उहाँलाई दैलेखको डुल्लु अस्पतालमा डाक्टरहरूले मृत घोषणा गर्नुभएको थियो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर छ महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोटाखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी नमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो। राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानदेखि पुनः खोज तथा उद्धारको काम थालिने उहाँले बताउनु भएको छ। सुर्खेत बस पार्कबाट बिहान छोड्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या एकिङ नभएको प्रहरीले जनाएको छ। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। पेट्रोल पम्प बन्द गर्नेलाई 10 लाख रूपियाँ जरिवाना गरिने। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई लाखौं जरिवाना र 15 दिन पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले नियमावलीमा जरिवाना र बिक्री वितरण रोक गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 देखि 10 लाख रूपियाँ जरिवाना र 5 देखि 15 दिनसम्म पेट्रोल डिजेल वितरणमा रोक्ने उद्योग मन्त्रीको स्वर्गीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुखा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। उक्त कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक, दोस्रो पटकलाई 6 लाख जरिवाना 10 दिनसम्म आपूर्ति बन्द तथा तेस्रो पटकमा 10 लाख जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। सुकुम्बासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण। सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बदैयाताल गाउँपालिका 4 खैरेनी स्थित मान नदी किनारमा 2047 देखि बसिरहेका 27 भूमिहीन सुकुम्बासी र 2 दलित भूमिहीन परिवारलाई हक भोग गरिरहेकै जग्गाको लाल पूर्जा वितरण गरेको हो। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्रा वास्तोलाले 60 वर्षीय दृष्टिविहीन फूलकुमारी थारूलाई लाल पूर्जा हस्तान्तरण गरी भूमिहीनलाई लाल पूर्जा वितरण गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाका संयोजक समेत रहनु भएका बर्दियाका प्रमुख अधिकारी गोगन बहादुर रहमानले भूमिहीन प्रमाणपत्र प्रमाणित भएका मान नदी किनारमा 2047 बस्दै आएका सबै 29 परिवारलाई लाल पूर्जा वितरण दिएको बताउनु भएको छ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2000
83 भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको परिवारलाई एकपटकका लागि आवास वा कृषि मध्ये कुनै एक प्रयोजनार्थ जग्गा उपलब्ध गराउने व्यवस्था छ। दफा 41 खमा कृषिका लागि जग्गा उपलब्ध गराउने मापदण्ड छ, जसमा तराई र भेत्री मधेसमा 2,000 वर्गमिटर र हिमाली तथा पहाड़मा 3,000 वर्गमिटर जग्गा उपलब्ध गराउन सकिने प्रावधान रहेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा अध्यावधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समय 2010-15 वर्षसम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर त्यो वर्षमा बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्छुट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको हो। यो खबर आज गोर्खा पत्रले लेखेको छ। देशका धेरै ठाउँमा रातभर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। देशका धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको सदरमुकाम चरीकोटमा बजार क्षेत्रमा प्लास्टिक जन्य फोहोर संकलन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा द राइजिङ स्टार इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी सुमित सुवेदी प्रथम हुनु भएको छ। प्रतियोगितामा कालिङचोक माध्यमिक विद्यालयका एलिस राई देते, सोही विद्यालयका ईशान मगर तीर्ते तथा पूजन अधिकारी सान्त्वना हुनु भएको हो। बढ़दो प्लास्टिक जन्य फोहोर न्यूनीकरण गर्दै वातावरण संरक्षणलाई प्रति विद्यार्थी र समुदायलाई सचेत गराउने उद्देश्यले डिभिजन वन कार्यालय दोलखाको सहयोग तथा ग्लोबल ह्याण्ड्स नेपाल दोलखाको आयोजनामा एक जिल्ला एक वडा स्तरीय प्लास्टिक मुक्त अभियान अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो। दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य सैलुङ भ्रमण गर्न आउने पर्यटकले आगामी साउन 1 गतेदेखि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। सैलुङ गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सैलुङ गेटवाल हुँदै सैलुङ क्षेत्रमा प्रवेश गर्ने व्यक्तिबाट प्रति व्यक्ति 50 रूपियाँ शुल्क लिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेका अनुसार सैलुङ गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम साउन 1 गतेदेखि शुल्क लिन शुरू गरिनेछ। दोलखाको जिरी नगरपालिकामा निर्माणाधीन बस पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। गत आर्थिक वर्ष 2081-82 शुरू भएको जिल्लाको जिरी नगरपालिकामा निर्माणाधीन बस पार्क अन्तिम चरणमा पुगेको जिरी नगरपालिकाले जनाएको छ। संघीय सरकारको समपूरक अनुदान र जिरी नगरपालिकाको 4 करोड़ रूपियाँ लागतमा निर्माणाधीन बस पार्क चालु आर्थिक वर्षभित्र नै निर्माण भइसक्ने गरी काम भइरहेको जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेले जानकारी दिनुभयो। सिन्धुलीको कमलाबाई नगरपालिका वडा नम्बर 4 ढकल गाउँका शारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा सिन्धुली जिल्ला अदालतले सजाय निर्धारण गरेको छ। उनीहरूलाई सजाय तोकेको हो। उक्त घटनामा पक्राउ परेका 7 जना मध्ये ईश्वर पोखरेल, निकेश ढकाल, मीना देवकोटा र एक बहादुर खड्कालाई 3 वर्ष कैद सजाय, 33,000 जरिवाना र पीड़ितलाई 50,000 रूपियाँ क्षतिपूर्ति भराउने फैसला भएको हो। त्यस्तै विष्णु प्रसाद ढकाल, वीरविक्रम ढकाल, शारदाका श्रीमान सन्तोष थापालाई 1 वर्ष कैद सजाय, 10,000 रूपियाँ जरिवाना र पीड़ितलाई 20,000 रो क्षतिपूर्ति भराउने फैसला भएको हो। यो खबर सँगसँगै कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
0: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रामक संक्रमण गर्ने
2: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने पक्षी तथा पक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने सतर्क बनौ बर्डफ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
2: प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय चरीकोट दोलाखा कक्षा 11 को भर्ना सम्बन्धी सूचना
0: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ
2: समयमा नै भर्ना भई आफ्नो शिर सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ हाम्रा सेवा तथा सुविधाहरू
0: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था व्यवस्थित पुस्तकालयको व्यवस्था नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ
0: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
2: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्तकमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816589963
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
5: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
5: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
6: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण शौचालय भवन खेलमैदान सामुदायिक भवन निर्माण विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक
7: अविनाश तिमी किन निराश छौ त
8: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
7: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282

0: Brum, brum.
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ
1: ए साथी हो कसैले थाहा छ त ए
0: सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदैछ नि।

0: जसले 10 वर्षे वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल यही एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा देक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू,
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
6: कति बिग्रेको हो?
7: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ। म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले। म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिगाजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ हेर्न र सुन्न नभुल्नुहोला लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसी झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा। गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश। पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पंक्षी तथा पंक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: कस्तो दा दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धानकोमा लैजा भन्या
5: अब के गर्छ धानीकोमा नि धानीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
4: त्यहाँ चाहिँ के हुन्छ नि
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
6: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: एस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा

0: अरे यही थियो त कहाँ सरे आजकल
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
0: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
1: हो नि रामा चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
0: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
1: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
3: छिटो छिटो

0: तल्लारे महलारे सकिसके हाम्रो रोपाई यस बेला भयो अब नसकिकन सुख छैन मेलो नि सक्न पर्यो गीतको मात्रै ध्यान नगर्नुहोस् मेलाको नि ध्यान नगर्नुहोस्
1: को पानी भयो धेरै दिन के छ खबर आजकल भर बनको बिको जनको दुई बहिनीको के छ खबर आजकल भर
2: लेरायो तिर्कुली राताजी बेली गाडमा बन्यो सानो जाते बारी जानु बेनी घरमा बन्यो दिवन मैले सदन मेरा पहिले दुःख सुख चल्दैछ

0: रैमा पानी पहाड़ पैरो जानी बगैला यो चौतारे तमाशु तोला के भएर होला बगैला यो चौतारे घोडमासी चिरमा लौ जको दिनमा काडा भेट्बो चौतारे माछाको पिता सानो माया सीता काडा भ्याव चौतारे सिंहानी शिवलाई सानो माया तिमीलाई झपाइ भेट जस्तो बाबुको डेरा अहिले यति खेर झपाइ भेट जस्तो छ मेरो हिराजाको गाउँतिर बाढी पहिरो कसो छ अछेरी कलाई भानी देउन मलाई बाढी पहिरो कसो छ
1: सारी भैमाली पर पारी मैले सारी धोएर मेरो सानो ढाँचे मारी जानु मैले सारी धोएर

0: अहिलेको
1: वर्ष पानी धेरै पर्द घर मोरेमा पहिलो हो सानो माया त्यले खोइरा हामीलाई सम्झेको
0: दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङको ठ्याङ दालसिदी चाउरो माया तिम्रो हाम्रो मिल्यो कुरा र्याङको ठ्याङ चरीको नाउँमा पहिरो गएर ठाउँमा रोक्नु पर्छ बाँसको ठ्याङ
2: दाजुको
0: डेरा तिमीले हामीले हेर रोक्नु पर्छ बाँसको ठ्याङ

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
0: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। औ 15 मिनेटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
8: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
8: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बिहानको 10 बजेको छ।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
4: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता। हत्तेरिका फस्यो यार, फेरि
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। कक्षा 11 को भर्ना सम्बन्धी सूचना:
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
6: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
6: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
7: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो। होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
0: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।

0: पक्ष लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउँ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
7: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577079।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: Extreme Energy Drink.
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 11 बजेको छ।

0: मेरू देश मेरू जगदम्बा सीमेंट।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्यीय नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761321144 र 9761321145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोप्राइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133014। मा प्लानचोक बेकरी सामुदायिक अस्पताल को अगाडि चरीकोट दोलखा।
5: आफैले जागिर खाने मौका त आको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
5: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
4: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
4: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा। रमाइलो गरिसौं जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9813 27 806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65 046।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
8: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
8: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो स्थिर सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
9: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
2: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
9: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
8: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
10: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
10: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
11: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
11: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर। म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदैछ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
9: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा। साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
12: बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा। मेरो नाम चाहिँ बुथी नेपाली हो। यो रेडियो सैलुङ धेरै भन्दा गाउँवासी खुलेको हुन्थ्यो र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्दा चाहिँ धेरै खुसी लाग्थ्यो। हप्तै पछि आउन पाइन्थ्यो। अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ। त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर दुई चारवटा गीत असारे गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलुङ छिरेकी छु। अब यहाँ तयारी गरेँ, दुई चारवटा गीत भरेर जानु पर्यो। आज त मैले मिठाई खाजा खाए चिनी चिउरा कसार ठाउँदै होला पिरतीको गोला चिनी चिउरा कसार सुनाको ढोका उगारेर हेर्दा गइसको नि असार अब खाने काँचै हो भनेको साँचै गइसको नि असार धानको बालो यो टुपाइमा कालो धानको बालो लसरी कोदाको बालो यो टुपाइमा कालो धानको बालो लसरी जे गर्न खोज्छु त्यही कर्मले ठग्छ अब बाँचाउँ कसरी अब खाने काँचै हो भनेको साँचै अब बाँचाउँ कसरी चरीकोट पारी गर त मकै बारी उही त पारी बोच गाउँ

দবিলে তোমায় বঞ্চুরু দাই রু দাই মনয় রাখনে পাইনা ঠা।

दिनैलाई काट्छु चन्द्र सूर्य हेरी रातै काट्छु रोएर धोबीले धुन्छ सारा यो मरुन छ रातै काट्छु रोएर नेपाले दाउले घर बनायो साउले चुनको ढुङ्गो पेलेर अब खाने काँचा यो भनेको साँचा चुनको ढुङ्गो पेलेर राति निन्द्रा छैन दिन भोका छैन मनमा कुरा खेलेर रा।

काली जांदा तीर खाई लागा बने खावला काकरो चीरेरा हम खाने कांचा यो बने कसा चाय खावला काकरो चीरेरा यो थोत्रो पाटी रुग नहीं मत्रा यो की आवला सुदीन फिरेरा हाताको बाईको मोबाइल कि चाहिको आउला सुदिन फिरेर आकाश आइने यो गरुला पाखी भई भइने कमिलो हम खाने काँचायो भने कसाचाई भई भइने कमिलो न धुँदा जान्छ न तरुँदा जान्छ यसै मनको धमिलो

চারিকট পারি গার তামাকাই বাড়ি মইতা পারি বচাগা

खाने का चायो मने को साचा चीनी चिवरा को सारा सुना को डोका उगारे राय रिदा गई सा को निया सारा अब खाने का चायो मने को साचा गई सा को निया सारा हस्त धन्यवाद मैले आएर यहाँ रेडियो सैलुङमा दुई चारवटा गीत भरेर गएको छु

con nada, ya mala.

Con amor.

在家中的王娘个三。

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855054160, 9844655570 र 0949-421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-4368, बलराम कर्मचार्य 9844-13-84-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

डिभिजन वन कार्यालय दोलखाद्वारा माको आधारमा निशुल्क विभिन्न जातका बिरूवा वितरण जारी। दोलखाको लप्चीमा ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षा कर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहाई लगायतका स्थानीय प्रसंग सहित बर्ड फ्लू प्रभावित किसानको 70 करोड़ रूपियाँ बरबरको क्षतिपूर्तिको लागि 50 करोड़ निकासा जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरण गरेर पशु सेवा विभागलाई 50 करोड़ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणको लागि उक्त रकम विभागले उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर कुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिपूर्तिको 70% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभाग अनुसार बर्ड फ्लू संक्रमण देखिएको काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, जापा, मोरङ, सुनसरी, बहुतरी, बाह्र, चितवन र नवल परासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। यसबाट 70 करोड़को क्षति भएको छ। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणिक क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्य गरी सम्बन्धित धनीलाई क्षतिपूर्तिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ। वर्षायाम शुरू भएसँगै पहाड़ी तथा ग्रामीण बेका वन जंगल र खेतबारीका कान्लाहरूमा च्याउ उम्रिन थालेका छन्। तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेको छन्। वनस्पति विज्ञका अनुसार वर्षको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्ष हुने धेरै मान्छेले आकलमै ज्यान गुमाउनु परेको छ। यस्तै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जंगली च्याउ संकलन र उपभोग नगर्न विगतमा झैं सचेतना अभियान सञ्चालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले शुक्रबार साँझ 5 बजेको लागि संवैधानिक परिषदको बैठक बोलाउनु भएको हो। बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। महोत्तरी प्रहरीले कर्तव्य जान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीको लागि जलेश्वर कारागार पठाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य जान सम्बन्धी कसुरमा मुद्दामा प्रतिवादी रहनुभएका महोत्तरीको गौशाला नगर

0: नगरपालिका दुई निवासी 60 वर्षीय लक्ष्मी महतोलाई अदालतको फैसला कार्यान्वयनको लागि बिहिबार कारागार पठाइएको हो। कोइरी 2074 निर्वाचन महत्तर क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्थ्यो। नियमित रूपमा प्रक्रिया पुर्याएर साबुन पानीले राम्ररी हात धुँदा मौसमी रूगाको केही श्वास प्रश्वासबाट हुन सक्ने संक्रमण, टाइफाइड, झाडा पखाला लगायतका थुप्रै संक्रमणबाट बचिन सकिन्छ। विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा प्रभावकारी तरिका हो। अन्य व्यक्तिलाई छुदा केही खास रोग फैलन सक्ने भएकाले हात धुनु अति आवश्यक मानिन्छ। यसै सन्दर्भमा हामीले दोलखाका केही नागरिकहरूलाई तपाईँले हातको सरसफाईमा कतिको ध्यान दिने गर्नु भएको छ भनेर सोधेका छौं।
1: हरि प्रसाद नेउपाने, भीमेश्वर नगरपालिका वार्ड नम्बर 6 रामकोट। केही काम गरेपछि हात धुइन्छ, साबुन पानीले हात धुने, खाना खानु अघि पनि धुने, खाना खाइसकेपछि। मेन कुरो त स्वास्थ्य हो, हातबाटै जान्छ सबै थोक, त्यस कारण हात सफा गर्दाखेरि स्वास्थ्य रहन्छ।
2: मेरो नाम चिना नेपाली, घरमा बुढी आमा हुनुहुन्छ। पहिला अब उसै अब टोयलेट बसेर अब हात नधोइकन बस्ने आमा, त्यतिखेर पानी हुँदैन थियो नि त, अनि अहिले त अब पानी छ, अब आमा पनि सरसफाई नै बस्नुहुन्छ। बिहानै हात धुनुहुन्छ, बेलुकै हात धुनुहुन्छ, दिउँसै हात धुनुहुन्छ, खाना पकाउने बेला पनि, टोयलेट गएर आएपछि पनि। अब त्यही धेरै आमा पनि परिवर्तन हुनुभयो, बुढाबुढी अवस्थामा नि भने जस्तो लाग्छ, खुसी लाग्छ। त्यसले गर्दा रोगहरू पनि कम लागिरहेको छ।
3: खेतीमा खुसीले साबुनले हात नधुइकन म घिन लाग्छ, टोयलेट गए पनि हात नधुइकन म खान मन लाग्दैन। बिहान दुर्ग उठ्यो अब हात नधुइकन पानी छुने र गाह्रो लाग्छ मलाई, अनि हात सबर सफाई गरेर म, अनि कहिले काहीँ फोहोरले दियो भनेदेखि मलाई डुवालाई हाल सुगर सफा गरेर भनेदेखि आफ्नै जीवनलाई फाइदा हुन्छ।
4: मेरो नाम भगवती बस्ने, मेरो काउले हातको साफसफाई त अब गरेको छ। बिहान टोयलेट जाँदा हात साबुन लाएरै धोयो, मुख खोकाल्यो, मञ्जन गरिदियो, बेलुका सुत्ने बेलामा नि हात खुट्टा धोएर सुतिन्छ। यो आफ्नो देहले लिँदैन, आफ्नो स्वास्थ्यलाई राम्रो होस् भन्नको लागि अब त्यहाँ बच्चाहरूलाई पनि या त्यहाँ हात धोएर चप्पल लाएर खुट्टा नधोइकन भित्र नटेका हो भनिन्छ।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा सिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहनुभएका दुई नेपाली युवा आज रिहा हुनु भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका 17 सुदीप थापा मगर लप्ची घुम्न आएको बेला सीमा क्षेत्रबाट ड्रोन उडाउनु भएको थियो। ड्रोन चिनिया भूभागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उहाँहरूलाई नियन्त्रणमा लिएको थियो। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उहाँहरूलाई आज तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमाल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीको प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाइएको अध्यागमन कार्यालयका प्रमुख तिमाल सिन्हाले बताउनुभयो। उहाँका अनुसार नेपाली पक्षले औपचारिक पत्रचार मार्फत रिहाईको अनुरोध गरेपछि चिनिया पक्षले सोधपूछ र कानूनी प्रक्रिया पूरा गरेर उहाँहरूलाई रिहा गरेको हो। डिभिजन वन कार्यालय दोलखाले मागको आधारमा निशुल्क विभिन्न जातका बिरूवा वितरण गरिएको छ। कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका सामुदायिक वन, नजे वन, कवलेती वनका लागि मागको आधारमा विभिन्न जातका फलफूलका वितरण बिरूवा वितरण गरिएको जनाएको छ। वन कार्यालय दोलखाले सुन्तला, कागती, लप्सी, धुपी, कल्की, अमला, लालेगुडास लगायतका बिरूवाहरू वितरण गरिरहेको हो। बिरूवा माको आधारमा वितरण भइरहेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। मेलुङ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट विद्यार्थी सम्मान शिक्षक मेन्टरिङ कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाभित्रका विद्यालयबाट उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको शिक्षक मनिटरिङ कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। गाउँपालिकाको अनुसार विद्यार्थीको उत्कृष्ट उपलब्धिको कदर गर्दै उनीहरूलाई थप अध्ययनका लागि प्रेरित गर्नुको साथै शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। रामेछाप उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गरिएको छ। बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उक्त कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको हो। उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई एकल बिन्दु सेवा केन्द्र नमूना कार्यालयका रूपमा घोषणा गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी पारदर्शी छिटो र नागरिक मैत्री सेवा प्रवाह गर्न कार्यालयलाई निर्देशन दिनुभयो। अवश्य यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
6: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी12, भिटामिन डी, एन्टीटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
8: अरे यही थियो त, कहाँ सरे आजकल?
6: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
8: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ,
9: तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
10: होनी रामा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
9: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
9: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
11: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्स राम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारको काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको एमालेको निष्कर्ष। सरकारले आफ्नो 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हरका राईको टिप्पणी। शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरी रहेको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको भनाई। र भेनेजुएलामा भूकम्पको भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद रहेको टिप्पणी गरेको छ। शुक्रबार सरकारको बाचा र यथार्थको 6 बुँदे समीक्षा सार्वजनिक गर्दै एमाले सरकार पूर्णत असफल भएको निष्कर्ष निकालेको हो। महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति मार्फत प्रधानमन्त्री र मन्त्रीका निजी सचिवहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनामा खुलेआम जोड़िएको उल्लेख गर्दै सरकारको रूसी सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा आफ्नो विवाद निर्णयहरूमा मात्र देखिएको आरोप लगाएका छन्। शुरूमा सबै योजनाहरू पूर्व निर्धारित व्यवस्थित र तयारी टोली टीमद्वारा पूर्ण गृह कार्य सहित आएका हुन् भन्ने भान पारियो। सार्वजनिक रूपमा यसले काम गर्ने शैली र स्थिति यस्तो हुनुपर्छ भन्ने भाष्य पैदा गर्ने कोशिश भयो। तर तथ्यको आधारमा 100 दिनको परिणामलाई विश्लेषण गर्दा यो अवधिमा सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिन्छन् विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरी रहेको बताउनु भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै सभापति थापाले यस्तो बताउनु भएको हो। उहाँले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको मुख्य कारण भएको बताउनुभयो। विद्यालय व्यवस्थापन समिति, प्रधान अध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशयी भएको उहाँले बताउनु भएको हो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सैनिक र राजनैतिक स्वार्थको लागि संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्तितर्फ धकेलिने चेतावनी दिन भएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत संविधान संशोधन सम्बन्धी बहसबारे आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै अध्यक्ष यादवले राजनैतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराउनु भएको हो। यदि त्यसो गरिए अग्रगामी परिवर्तनको पक्षधारहरूबाट त्यसको सशक्त प्रतिरोध हुने समेत उहाँले बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हरका साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्नुहुँदै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो रहेको बताउनु भएको हो। आफ्नो पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाई रहेको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष

0: देश नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाकीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाउनु भएको छ। आज राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो बताउनु भएको हो। सांसद झाकीले साना साना आयोजनाहरूको लागि विनियोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालन नगर्ने स्पष्ट भएको दावी गर्नुभएको हो। उहाँले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भने पनि सोही अनुसार बजेट नआएको जिकिर गर्नुभएको हो। नेपाली कांग्रेसका सांसद विष्णु कुमारी सापकोटाले गाँजा खेतीलाई कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफलमा भाग लिनुहुँदै उहाँले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिने बताउनु भएको हो। सांसद सापकोटाले विगत 3 वर्षदेखि आफूले यो मुद्दा उठाउँदै आएको स्मरण गराउनुहुँदै गाँजाको औषधि र औद्योगिक महत्वलाई ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमा मै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। आज काभ्रे प्लान्चोको धोलिखेल स्थित काठमाडौँ विश्वविद्यालय कियुको आज आयोजनामा 31 दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणको लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले भन्नुभयो, सरकारले नेपालमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ। यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ। नयाँ पीढ़ीले सोचे जस्तै समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, यहाँहरूले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत रहेका छौं, धेरै कोशिश गरिरहेका छौं। नेकपा एमालेबाट राष्ट्रिय सभाका सांसद बीना सिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ। शुक्रबार राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो सुझाव दिनुभएको हो। सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानलाई राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसदको भनाई रहेको थियो। उहाँले साधारण खर्च कटौती गर्न र किसानको हित प्रवर्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भएको छ। संसदमा बोल्नुहुँदै सांसद रखालले भन्नुभयो, किसान असुरक्षित छन्। यस्तो अवस्थामा तालिम र गोष्ठीमा बजेट खर्च गर्नुभन्दा पीड़ितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरूको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ। नियमित रूपमा प्रक्रिया पुर्याएर साबुन पानीले राम्ररी हात धुँदा मौसमी रूगाखोकी, श्वास प्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडा पखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ। विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढ़ी प्रभावकारी तरिका हो। अन्य व्यक्तिलाई छुँदा केही खास रोग फैलन सक्ने भएकाले हात धुनु आवश्यक मानिन्छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरीकोटमा भेटिनु भएका केही नागरिकहरूलाई तपाईँले हातको सरसफाईमा कतिको ध्यान दिने गर्नुभएको छ भनेर सोधेका छौं।
3: हरिप्रसाद नेउपाने, भीमेश्वर नगरपालिका वार्ड नम्बर 6 रामकोट। केही काम गरेपछि हात धुइन्छ, साबुन पानीले हात धुने, खाना खानु अघि पनि धुने, खाना खाइसकेपछि। मेन कुरो त स्वास्थ्य हो, हातबाटै जान्छ सबै थोक, त्यस कारण हात सफा गर्दाखेरि स्वास्थ्य रहन्छ।
4: मेरो नाम चिना नेपाली, घरमा बुढी आमा हुनुहुन्छ। पहिला अब उसै अब टोयलेट बसेर अब हात नधोइकन बस्ने आमा, त्यतिखेर पानी हुँदैन थियो नि त, अनि अहिले त अब पानी छ। अब आमा पनि सरसफाई नै बस्नुहुन्छ, बिहानै हात धुनुहुन्छ, बेलुकै हात धुनुहुन्छ, दिउँसै हात धुनुहुन्छ, खाना पकाउने बेला पनि, टोयलेट गएर आएपछि पनि। अब त्यही धेरै आमा पनि परिवर्तन हुनुभयो, बुढाबुढी अवस्थामा नि भने जस्तो लाग्छ, खुसी लाग्छ। त्यसले गर्दा रोगहरू पनि कम लागिरहेको छ।
5: साबुनले हात नधोइकन म घिन लाग्छ, टोयलेट गए पनि हात नधोइकन म खान मन लाग्दैन। बिहान दुर्गा उठ्यो, अब हात नधोइकन पानी छोड्न गाह्रो लाग्छ मलाई। अनि हात सबै सफाई गरेर म अनि कहिले काहीँ फोहोरले दियो भनेदेखि मलाई डुवा लगाइहाल्छ, सुगर सफा गरेर भनेदेखि आफ्नै जीवनलाई फाइदा हुन्छ।
6: मेरो नाम भगवती बस्ने, मेरो काउले हातको साफ सफाई त अब गरेको छ, बिहान टोइलेट जाँदा हात साबुन लगाएरै धोयो, मुख खोकाल्यो, मञ्जन गरिदियो, बेलुका सुत्ने बेलामा नि हात खुट्टा धोएर सुतिन्छ। यो आफ्नो देहले लिँदैन, आफ्नो स्वास्थ्यलाई राम्रो होस् भन्नुको लागि अब त्यहाँ बच्चाहरूलाई पनि या त्यहाँ हात धोएर चप्पल लाएर खुट्टा नधोइकन भित्र नटेका हो भनिन्छ।
7: जति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-5049-63।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-830-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सात बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा राजदासका स्थानीय गतिविधिहरू। दोलखाको लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहनुभएका दुई नेपाली बाजा रिहा हुनुभएको छ। काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका 17 वर्षीय सुदीप थापा मगर लप्ची घुम्न आउनु भएको बेला सीमा क्षेत्रबाट ड्रोन उडाउनु भएको थियो। ड्रोन चिनिया भूभागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उहाँहरूलाई नियन्त्रणमा लिएको थियो। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उहाँहरूलाई आज तातोपानी अध्यागमन कार्यालय प्रमुख पदमराज तिमल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाइएको अध्यागमन कार्यालयका प्रमुख तिमल सिन्हाले बताउनुभयो। डिभिजन वन कार्यालय दोलखाले मागको आधारमा निशुल्क विभिन्न जातका बिरूवा वितरण गरिरहेको छ। कार्यालयको चालू आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका सामुदायिक वन, निजी वन, कबुलेती वनका लागि मागको आधारमा विभिन्न जातका फलफूलका बिरूवा वितरण गरिएको जनाएको छ। वन कार्यालय दोलखाले सुन्तला, कागती, लप्सी, धुपी, कल्की, अमाला, लालेगुडास लगायतका बिरूवाहरू वितरण गरिरहेको हो। बिरूवा मागको आधारमा वितरण भइरहेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। दोलखाको मिलुङ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तरीय अभिवृद्धिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट विद्यार्थी सम्मान शिक्षक मनिटरिङ कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा गाउँपालिकाभित्रका विद्यालयहरूबाट उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको शिक्षक मनिटरिङ कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। गाउँपालिकाको अनुसार विद्यार्थीको उत्कृष्ट उपलब्धिको कदर गर्दै उहाँहरूलाई थप अध्ययनका लागि प्रेरित गर्नुको साथै शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। रामेछाप उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गरिएको छ। बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उक्त कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको हो। उद्योग तथा वाणिज्य कार्यालय रामेछापलाई एकल बिन्दु सेवा केन्द्रमा नमूना कार्यालयको रूपमा घोषणा गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीको विश्वास जित्ने गरी पारदर्शी, छिटो र नागरिक मैत्री सेवा प्रवाह गर्न कार्यालयलाई निर्देशन दिनुभएको थियो। लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा जिल्ला अस्पताल सुलुखुम्बुको फाप्लु समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले 80 लाख भन्दा बढी भुक्ताउने नपाउन नसकेको हो। गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा बापतको 80 लाख बढ़ी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलापहरू प्रभावित भनेको अस्पतालका प्रशासन शाखा प्रमुख सानी शेर्पाले बताउनुभयो।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब बाँकी प्रसंगहरू। महोत्तरी प्रहरीले कर्तव्य ज्ञान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर हुनुभएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीको लागि जलेश्वर कारागार पठाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चालाल कोलेका अनुसार कर्तव्य ज्ञान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहनुभएका महोत्तरीको गौशाला नगरपालिका दुई निवासी 60 वर्षीय लक्ष्मी महतोलाई अदालतको फैसला कार्यान्वयनको लागि बिहिबार कारागार पठाइएको हो। कोइरी 2074 निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ। प्रहरीका अनुसार 2072 भदौ 25 गते ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकमाथि आक्रमण गरी हत्या गरिएको घटना सम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरले 2080 मंगिर 28 गते लक्ष्मी महतोलाई सफाई दिएको थियो, तर उक्त फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले 2083 असार 17 गते मुलुकी ऐन ज्ञान सम्बन्धी महलको दफा 17920 बमोजिम 5 वर्ष कैद सजाय सुनाउने फैसला गरेको थियो। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 6 कारागार कार्यालयमा ड्यूटीमा खटिएका प्रहरी जवानले बोकेको हतियार पड्किएको छ। असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते हुनुभएको छ। उक्त घटनामा 22 वर्षीय प्रहरी जवान अजय कुमार महतो घाइते हुनुभएको छ। कारागार सुरक्षा गार्डले ए ब्लकमा ड्यूटीमा रहेका 22 वर्षीय प्रहरी जवान विश्वजीत राय यादवले बोकेको एसएलआर पड्किएको हो। असावधानीपूर्वक पुले चलेर भित्तामा लागेको र गोलीको टुक्राले लागेर जवान मेताको कम्मरमाथिको ढाडमा चोट लागेको सप्तरीका ग्यास पेरूपक खण्डकाले बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्डफ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम तरन गरेको पशु सेवा विभाग ले जनाएको छ। 50 करोड़ निकास गरेको समेत विभागले जनाएको छ। मन्त्रालयले बर्डफ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्डफ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिपूर्तिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्डफ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लान्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवारपुरा सीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ बराबरको क्षति भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा भूकम्पपछि भत्किएको भग्नावशेषको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। सुरक्षा गार्डको रूपमा कार्यरत हर्डान डिललाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पको बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रिटको संरचनाभित्र रहेकाले ठूलो परिणामको भग्नावशेषबाट जोगिन सफल भएको खबर मोडले गरिएको छ। भग्नावशेषबाट उहाँको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू गरिएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेको थियो। उद्धारकर्मीको अनुसार उहाँ मानसिक रूपमा निकै बलियो देखिनु भएको थियो र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहनु भएको थियो। उद्धारको क्रममा उहाँलाई पानी, अक्सिजन र सलाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेको त्यहाँका अधिकारीहरूले बताउनु भएको छ। उद्धार तथा खोजीको काम भइरहेको बीबीसीले जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकारको काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको नेकपा एमालेको निष्कर्ष। सरकारले आफ्नो 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का राईको टिप्पणी। शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरी रहेको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको भनाई र भेनेजुएलामा भूकम्पको भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी। नमस्कार।
2: के छ खबर? सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो स्थिति सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-39, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साब्दो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साब्दो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि।
0: ह,
6: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लेर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649608 9844649608
6: दुर्गा एन्ड राजेश दनातला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510 66165 9510 66165।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: मेरो चिनी नेपाली 6 नम्बर वडा चोरीकोट घर.
3: कालिका नेपाली कोइरा लगाउ पोटी.
4: मेरो सरस्वती नेपाली पोटी वडा नम्बर मेलुङ.
5: दबाई दबाई

গটলাই গৈ পিড়ালু লাই গয় বনেকে

0: फेम सम्बन्धी सम्पूर्ण काम गरिने,
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढ़ीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि, तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: मेरो नाम झलकमाया नर्की, मेरो घर कालिन्चोक, वडा नम्बर 7, कालीमाटी। म एउटा असारे गीत गाउँदैछु।

0: औसतीले नहा वैदांगे दाजु हातैरे काट्यो करदले कोरेर सलाई दुखी साक्यो मलाई हातैरे काट्यो करदले आजा न मैले जानी खाजा खाए मलाई रे पुवा खुडेर अमिलो दैलाई कठाई भरी लई लई मलाई रे पुवा खुडेर आइजा न काला मलाई पनि लैजा धागोरे सारी चुडेर आजको मेला रात परेको बेला धागोरे सारे चुडेर बाह्र बिसे खेतमा तेह्र बिसे हाले आली रे मने कोदाले सुनेर बस मय तिम्रो रसाली रे मने कोदाले फुलफुलो सोची यो पुरानो दोस्ती लगाउ रे माया खोदाले छिनमाथि छिनमा लया जाको दिनमा लगाउ रे माया खोदाले धन्यवाद।
1: मेरो नाम राधिका घतानी, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर छ फस्को चिलाउने। म असारे गीत गाउन साह्रै इच्छा लाग्यो।
0: सेतोलाई भने लै चामलको पिठो लै चामलको पिठो लै पाएल बेसर लाउन दोस हेर्न सबर होस् हेर्न सबर लै पाएल बेसर सुनको ढोका उगारेर हेर्दा उगारेर आजदेखि असर डाँटेको हो र सोधा वर पर सोधा वर पर आजदेखि असर खनेर राम्रो यो बारीको कानला यो बारीको कानला लैलिपेर राम्रो भाइ के गर्नु रुनी कति राम्रो हुने कति राम्रो हुने लैली पेर राम्रो भाइ देवतामा दुखी कालिन चौकी माई कालिन चौकी माए मान्छे दुखी रहेछ माई

पैसा राख्ने मका मालिक बाग्छ, मका मालिक बाग्छ, माया राख्ने पाइन ठाउँ। धोबीले धुन्छ यसै मन रुन्छ, यसै मन रुन्छ, माया राख्ने पाइन ठाउँ।

पिराथी धावना सानू माया लावना सानू।

एक मुठी पड़ल कतबा डाल कतबा डाल मनार

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलिक्यौ माया कै

पशुपति देवता भंगेरी लाई उठा भंगेरी लाई उठा गौथाली लाई मोर।

0: Ataira mere yo ujalo vayo, yo ujalo vayo, yo chadi ko balale. Ke gano dhoni launda ramro, ni launda ramro, ne yo chadi ko balale. Katako bharang hinchu larang, tarang hinchu larang, taharang. यो बैराकी चालाले पाकेको बोडी काइता छैनन जोडी काइता छैनन जोडी यो बैराकी चालाले
1: अया अया कस्तो दा दुखेको गिया पनि सुन्या छ ये बुढी मलाई नाङ्गोमा लैजा भन्या
2: अब क्या को धामी को मानी धामी को मैं ना अब इन दिन तो बीस बाजार में लोई जाने पर तो क्या तीन लाई
1: क्या तो क्या मुंटा नहीं
2: क्या क्या हो गई ना न पति है सुना तो ये
3: हमरा सेवा तथा सुविधा हरू लामो समय देखी अनुभवी डाक्टर अरु द्वारा उपचार गरिने दाँत को ज्वरा भर्ने दुखे को दाँत लाई उपचार गरिने खाली ठाउँ मा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिन बाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टी का साथ हालिने फुल सिटी मेसिन बाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदी को दाँत भरिने क्याप लगाउने
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीस बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
1: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई तीन महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
10: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म यहाँ लोरसल्ला टिमुर कागती सुन्तला जापानिज हलुवा बेद जापानिज नस्पति रेड किबी ग्रीन किबी मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन् सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस् संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ सम्पर्क व्यक्ति ईश्वर थापा फोन नम्बर 9849185662 9849185662 कल्प वृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
11: अरे यही थियो त, कहाँ सरे आजकल
10: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
11: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
10: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
11: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
11: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
12: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
13: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
12: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
13: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
14: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
10: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
14: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
10: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
16: नमस्कार, मेरो नाम राम केशरी चर्मकार हो। मैले चाहिँ असारे गीत सम्बन्धी, सहकारीको असारे गीत सम्बन्धी लेखेर ल्याएको छु, सुनाउन लागेको छु, सुनिदिनु होला।
17: असारको महिना मलाई फुर्सद छैन, धानको खेती गर्ने हो, नगरी काम पुग्ने छैन खाना,

था छैन र ज्ञानी त्यति कुरा पनि सिमी बोडी छ नि हो शनिबारको हाटमा लान्छु बोडी साथमा दुई सय को बेच्नलाई सकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई फजुल खर्च घटाई आम्दानीलाई बढाई सकारीमा बचत छ बचतको नि ब्याज सेयरको नि बोनस सकारीले दिनेछ सकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो सकारी हाम्रो गरौं सबले राम्रो।

0: सजिलो सस्ता ऋण न तिरी बस्ता आफैलाई हो घाटा होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाऊ आफ्नो क्षमता युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं दोलखा जिल्ला सहकारीको किल्ला समृद्धिमा जोड हाम्रै हो बचत हाम्रै हो शेर बढाउनलाई जोड गरौं चल्दैन संस्था ऋण नतिरी बस्दा अब ढिला नगरौं तिरेर ऋण राखौं इज्जत नाम सम्बन्धलाई बढाऊ गर्दै अनुरोध फेरि ऋणतिर हेरी सम्बन्धलाई बढाऊ छन् गरिब दुखी पारौ तिनलाई सुखी सेवा सुविधा दिएर आए मुलक काममा लागौ ऋण जिम्मा अनुगमन गरेर सहकारी संस्था गरौं सबले रक्षा भन्दै बिदा नमस्कार
1: मेरो हरेल गाउँ कालिजो गाउँपालिका
2: मेरो नाम तुलसा थापा काली पोखरी हो घर चाहिँ हरे
3: हौ

Hariyo bhani simlai kata pata lai paye lo de cha.

0: मेरो निर्माण हो
1: मेरो त देवकी श्रीराको थियो
2: आकाश समय कालो बादल ले

dum, let's go.

0: भन्नु नै ल्याउन मिल्छ लु हुन्छ
1: काटेर मिलाइहाल्नु दिदीले तपाईँ सुरु गर्नु न

Vajra Nai Dela

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। पशु सेवा कार्यालय दोलखाको अनुरोध।
0: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने,
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यू, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार, साथै साहित्यिक अभिवादन। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा चाहिँ आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपराह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो, जहाँ विभिन्न सर्जक तथा श्रष्टाहरूले लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन्। र कार्यक्रम गीती कथाको आजको बसाईमा पनि एउटा कथाको साथमा नयाँ कथाको साथमा आएको छु म। र कथाको शीर्षक रहेको छ डिभोर्स पछिको प्रेम, र यस कथालाई लेख्नु भएको छ सन्तोषी खड्काजीले। कथा केही लामो रहेको हुँदा हामी यस कथालाई भाग भाग गरेर सुन्नेछौं, र आज कथाको पहिलो भाग रहेको छ। पहिलो भाग सुनाउन एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि एउटा नयाँ कथाको साथमा उपस्थित भएको छु म। र कथाको शीर्षक रहेको छ डिभोर्स पछिको प्रेम, र यस कथालाई लेख्नु भएको छ सन्तोषजीले। अब सुनौ डिभोर्स पछि प्रेम कथाको यो पहिलो भाग।

धादिङको एउटा सानो गाउँमा जन्मिएकी छोरी, बाल्यकालका मेरा सम्झनाहरू आज पनि आँखा अगाडि ताजै छन्। बिहान सबेरै उठेर गाईवस्तु खोल्नु, घाँस काट्न जंगल जानु, दाउरा बोक्नु, मेलापात गर्नु, यही नै मेरो संसार थियो। गाउँका केही साथीहरू विद्यालय जान्थे, उनीहरू किताब बोकेर हिँड्दा म टुलु टुलु हेर्थे। पढ्न मन नलागेको होइन, तर हाम्रो घरको अवस्था र गाउँको सोचले मलाई त्यो अवसर कहिल्यै दिएन। मलाई अक्षर चिन्न आउँथ्यो कि आउँदैनथ्यो त्यो पनि ठ्याक्कै भन्न सक्दिन। जीवन भनेको घाँस दाउरा खेतबारी र घरधन्दा मात्र हो भन्ने लाग्थ्यो। त्यति बेला म 15 वर्ष कि मात्र थिएँ। त्यही बेला मेरो जीवनले अचानक नयाँ मोड लियो। मेरो दाईको विवाह गर्ने कुरा चलिरहेको थियो, घरमा खुशीको माहौल हुनुपर्ने थियो, तर आमा बुबा बारम्बार एउटै कुरा दोहोर्याउनुहुन्थ्यो, घरमा हुर्केकी बहिनी राखेर दाईको बिहे गर्यो भनेपछि दाम्पत्य जीवनमा खटपट आउँछ अरे। त्यो कुरा कति सत्य थियो मलाई थाहा थिएन, तर त्यसैको डरले होला दाईको बिहे अघि नै मेरो बिहे गर्ने निर्णय भयो। मलाई कसैले सोधेन म के चाहन्छु भनेर। त्यो बेला छोरीहरूको चाहना भन्दा समाजको कुरा ठूलो हुन्थ्यो। एक दिन आमा आएर भन्नुभयो, कमला तेरो बिहेको कुरा पक्का भयो। म केही बोल्न सकिन। बिहे भनेको के हो, पराई घर जानु भनेको कस्तो हुन्छ, श्रीमान भनेको को हो, यति धेरै कुरा बुझ्ने उमेर नै कहाँ पुगेको थियो र। तर घरका सबैजना खुशी देखिनुहुन्थ्यो, म चुपचाप बसिरहे। केही महिनापछि पूरै रीतिरिवाजका साथ मेरो विवाह भयो। मेरो श्रीमानको नाम जीवन थियो। उहाँ मभन्दा 5 वर्ष जेठो हुनुहुन्थ्यो। उहाँहरूको घर हाम्रो माइती भन्दा अलि सम्पन्न थियो। घरमा सासु ससुरा एक देउर र एक आमाजु हुनुहुन्थ्यो। बिहेको दिनमा रातो साडीमा सजिएर बसेकी थिए। वरिपरि मान्छेको भीड़ थियो, सबैजना हाँसिरहेका थिए, तर मेरो मनभित्र भने डर मात्र थियो। मलाई लागिरहेको थियो अब मेरो जीवन कहाँ जाँदैछ। बिहे सकियो, आफ्नो घरको आँगन छोड्ने बेला भयो। आमाले अंगालो हालेर रुनु भयो, म पनि रोएँ। सायद त्यो दिन पहिलो पटक मैले आफू पराई हुन लागेको महसुस गरेकी थिएँ। जन्ती फर्कियो, म नयाँ घर पुगे। नेपाली परम्परा अनुसार भित्राइयो, सबैले स्वागत गर्नुभयो। सुरुका दिनहरूमा सबै कुरा राम्रै थियो। सासूले घर धन्दा सिकाउनुहुन्थ्यो, आमाजुले पनि साथ दिनुहुन्थ्यो। जीवन मसँग धेरै बोल्नुहुन्नथ्यो, म पनि लजाउँथे, तर उहाँको व्यवहार नराम्रो थिएन। कहिलेकाहीँ म काम गरिरहेको बेला टाढाबाट हेरेर मुस्कुराइदिनुहुन्थ्यो। मलाई थाहा थिएन किन, तर त्यो मुस्कानले मन हलुका बनाइदिन्थ्यो। समय बित्दै गयो, उमेर बढ्दै गयो, म पनि बिस्तारै घरको जिम्मेवारीमा गहिरिँदै गए। घरकी जेठी बुहारी भएकोले धेरै काम मेरो काँधमा आउन थाल्यो। बिहान उज्यालो नहुँदै उठ्नु, चुलो बाल्नु, खाना पकाउनु, गाईवस्तु हेर्नु, खेतबारीमा जानु, दिनभरि कामै काम हुन्थ्यो। घर बाहिर पनि धेरै जग्गा जमिन थियो, कहिले मेलापात गरेर कहिले बिहानीदेखि साँझसम्म खेतमा खटेर काम गर्नु पर्थ्यो। त्यो व्यस्तता बीच आफ्नो लागि समय भन्ने कुरा थिएन। जीवन कहिलेकाहीँ भन्नुहुन्थ्यो, कमला अलिकति समय त आफ्नो लागि पनि निकाल्नु पर्छ नि। म मुस्कुराएर टारिदिन्थे। मलाई लाग्थ्यो काम सकियो भने मात्र आराम पाइन्छ, तर काम कहिल्यै पनि सकिँदैन थियो। बिस्तारै मैले आफ्ना रहरहरू बिर्सन थाले। जीवन भने पढे लेखेको मान्छे हुनुहुन्थ्यो, म भने गाउँले जीवनमै रमाउने, प्रकृतिसँग खुसी हुने मान्छे। हाम्रो संसार फरक थियो, तर त्यति बेला त्यो फरकपनले दूरी बनाएको थिएन। बरु उहाँले मलाई बुझ्न खोज्नुहुन्थ्यो र म उहाँको मौन मायालाई बिस्तारै म

महसूस गर्न थालेकी थिए। मलाई थाहा थिएन एउटी 15 वर्षकी केटीले विवाहसँगै केवल घर मात्र होइन आफ्नो बाल्यकाल आफ्नो स्वतन्त्रता र आफ्ना धेरै सपनाहरू पनि पछाडि छोडेकी रहेछे। त्यो कुरा मैले आउने वर्षहरूमा बिस्तारै बुझ्ने थिएँ। विवाह भएर त्यो घरमा आएको केही समयसम्म मेरो जीवन सामान्य नै चलिरहेको थियो। नयाँ घर नयाँ मान्छे नयाँ जिम्मेवारी सबै कुरा सिक्दै थिएँ। उमेर पनि बिस्तारै बढ्दै थियो। सुरुमा सबै कुरा सहज लागे पनि समयसँगै मैले बुहारी हुनुको वास्तविक अर्थ बुझ्न थालेकी थिएँ। घरकी जेठी बुहारी भएकाले घरभित्र र घर बाहिरका धेरै जसो काम मेरो जिम्मामा पर्न थाले। बिहान कुखुरा कराउनु अघि उठ्नु पर्थ्यो, चुलो बाल्नु, गाई वस्तुलाई घाँस हाल्नु, पानी ल्याउनु, खाना पकाउनु, भाँडा माझ्नु अनि फेरि खेतबारीतिर लाग्नु। दिन कसरी बित्थ्यो थाहै हुँदैनथ्यो। मलाई कहिलेकाहीँ लाग्थ्यो मेरो शरीरभन्दा धेरै काम त मबाट गराइँदैछ। तर त्यो बेला गाउँका धेरै बुहारीहरूको जीवन यस्तै थियो, त्यसैले आफ्नो दुःखलाई दुःख भनेर सोच्ने फुर्सद पनि थिएन। समय बित्दै जाँदा जीवन र म बीचको सम्बन्ध पनि बिस्तारै अगाडि बढ़िरहेको थियो। उहाँ पढे लेखेको हुनुहुन्थ्यो, म भने खासै पढेकी थिएन। उहाँ किताबका कुरा गर्नुहुन्थ्यो, भविष्यका कुरा गर्नुहुन्थ्यो, म भने खेतबारी र घरधन्दाका कुरा मात्र बुझ्थे। तर उहाँले कहिले मलाई होच्याएर बोल्नु भएन, बरु कहिले कहीँ भन्नुहुन्थ्यो, कमला तिमी धेरै मेहनती छौ। त्यो एउटा वाक्य सुन्दा पनि मेरो दिनभरिको थकान हराउँथ्यो। तर हाम्रो सम्बन्धमा एउटा अभाव भने सधैँ रह्यो। हामी श्रीमान श्रीमती थियौं तर खुलेर कुरा गर्ने समय कहिल्यै पाइएन। दिनभरि म काममा व्यस्त हुन्थे, उहाँ पढाइमा, राति भेट हुन्थ्यो तर थकानले शरीर नै साथ नदिने अवस्थामा हुन्थ्यो। तर त्यो रातमा प्रेमीले कुरा गर्न नपाए पनि, मनका कुरा पोख्न नपाए पनि शरीरको प्यास भने मेट्थ्यौ। त्यही नै हाम्रो लागि ठूलो कुरा थियो। यसबाट उहाँ र म दुवै खुशी हुन्थ्यौं। हामी बीचका धेरै कुरा मनमै सीमित रहन्थे, बस मनमै। केही समयपछि जीवन पढाइको सिलसिलामा काठमाडौँ बस्न थाल्नुभयो। उहाँलाई विदा गरेर फर्किँदा मेरो मन नरमाइलो हुन्थ्यो, तर त्यो नरमाइलोपनलाई पनि मैले कामभित्र लुकाउन सिकेकी थिएँ। उहाँ काठमाडौँ, म गाउँ। हाम्रो दूरी अब केवल मनको होइन ठाउँको पनि भएको थियो। महिनौसम्म उहाँ घर आउनुहुन्नथ्यो, कहिलेकाहीँ छुट्टीमा आउनुहुन्थ्यो। उहाँ आउने खबर सुन्न साथ मेरो मन खुसीले भरिन्थ्यो। म बिहानैदेखि उहाँलाई मनपर्ने खाना बनाउने सोच्थे, घर सफा गर्थे, तर त्यो खुसी धेरै बेर टिक्दैनथ्यो किनकि उहाँ फर्किने दिन पनि चाँडै आइपुग्थ्यो। उहाँ हरेक पटक घर आउँदा मेरो लागि केही न केही लिएर आउनुहुन्थ्यो, कहिले चुरा, कहिले पोते, कहिले बजारमा भएको सानो श्रृङ्गारको सामान। उहाँ कहिले खाली हात आउनुहुन्नथ्यो, म ती सामानहरू हातमा लिएर हेर्थे र मनमा नै खुसी हुन्थे। त्यो बेला मलाई लाग्थ्यो संसारको सबैभन्दा भाग्यमानी महिला म नै हो। तर घरका सबैजना त्यसरी सोच्नुहुन्नथ्यो। मेरो आमाजूको विवाह भएको थिएन। जीवनले मेरो लागि मात्र सामान ल्याउँदा उहाँलाई चित्त दुख्थ्यो। उहाँले सासु र ससुरासँग गुनासो गर्न थाल्नुभयो, भाइले बुहारीको लागि मात्र ल्याउँछ, हामीलाई केही पनि ल्याउँदैन। म चुप लागेर सुन्थे। कहिलेकाहीँ सासूले म एक्लै भएको बेला भन्नुहुन्थ्यो, मेरो छोरा पढ्न गएको छ, पैसा कमाउन गएको होइन, धेरै नकल नपार, कस्तो घरबाट आएकी होस् तँलाई पनि थाहा छ, यहाँ आएपछि स्वर्ग पाएकी छे। उहाँका ती शब्दहरूले मेरो मन दुखाउँथे, तर मैले कहिले जवाफ फर्काइन किनकि मलाई डर लाग्थ्यो कतै घरमा झन् ठूलो विवाद होला भनेर। त्यसपछि यस्ता कुरा बिस्तारै बढ्दै गए। म बिरामी पर्दा पनि आराम गर्न सक्दिन थिएँ। यदि एक दिन ओछ्यानमा परे भने घरभित्र झगडा सुरु हुन्थ्यो, यो काम कसले गर्ने, त्यो काम कसले गर्ने, यस्ता कुरा सुन्दा म फेरि उठेर काममा लाग्थे। त्यसैले होला बिस्तारै मैले आफ्नो शरीरभन्दा कामलाई बढी महत्व दिन थाले, आफ्नो खुसीभन्दा जिम्मेवारीलाई, आफ्नो इच्छाभन्दा परिवारलाई। जीवन घर आउँदा मलाई समय दिन खोज्नुहुन्थ्यो, म पनि उहाँसँग बस्न चाहन्थे, तर कामले हामी बीच सधैँ पर्खाल बनेर उभिन्थ्यो। कहिलेकाहीँ राति सबै सुतेपछि मात्रै हामी केही बेर कुरा गर्न पाउँथ्यौं अनि मनको प्यास। उहाँ काठमाडौँका कुरा सुनाउनुहुन्थ्यो, म गाउँका कुरा सुनाउँथे। त्यो समय मलाई धेरै प्रिय लाग्थ्यो, तर त्यो समय पनि निकै छोटो हुन्थ्यो। बिहान फेरि कामले मलाई बोलाइसकेको हुन्थ्यो। यस्तै गर्दै हाम्रो वैवाहिक जीवन अघि बढ़िरहेको थियो। बाहिरबाट हेर्दा सबै ठिकठाक देखिन्थ्यो, तर भित्रभित्रै म थाक्दै गइरहेकी थिएँ। मलाई थाहा थिएन अबको केही महिनापछि मेरो जीवनमा एउटा यस्तो खबर आउँदै थियो जसले मेरो संसार नै बदलदिने थियो। म आमा भन्ने यात्रामा पाइला टिक्दै थिएँ।
विवाह भएको डेढ वर्ष बितिसकेको थियो। समयले मलाई धेरै कुरा सिकाइसकेको थियो, नयाँ घरका मान्छेहरू, उनीहरूको स्वभाव, जिम्मेवारीको भार र बुहारीको जीवन, यी सबै अब मेरा लागि नौला विषय रहेनन्। तर त्यही समयमा मेरो जीवनमा एउटा नयाँ खबर आयो, म आमा बन्ने भएकी थिएँ। त्यो कुरा थाहा पाएपछि सबैभन्दा पहिले जीवन नै खुसी हुनुभयो। उहाँको आँखामा देखिएको त्यो चमक म आज पनि बिर्सन सक्दिन। मलाई लाग्थ्यो सायद पहिलो पटक उहाँले आफ्नो भविष्यलाई अझ नजिकबाट देख्नु भएको थियो। उहाँ त्यस बेला पढाइको सिलसिलामा काठमाडौँ हुनुहुन्थ्यो। खबर सुन्न साथ घर आउनुभयो। केही समयपछि त पढाइ नै बीचमा छोडेर मेरो हेरचाहमा ध्यान दिन थाल्नुभयो। त्यो बेला मैले उहाँको अर्को रूप देखेँ। उहाँ बारम्बार भन्नुहुन्थ्यो, कमला धेरै भारी काम नगर, समयमै खाना खाऊ, घाममा धेरै नबस। यी सामान्य वाक्य थिए तर ती शब्दमा माया लुकेको थियो। मेरो लागि त्यो धेरै ठूलो कुरा थियो किनकि विवाहपछि पहिलो पटक कसैले मेरो थकान देखेको जस्तो लागिरहेको थियो। तर श्रीमानको माया मात्र पर्याप्त हुँदो रहेनछ। गर्भवती महिलालाई माइतीको साथ, घर परिवारको साथ र परिवारको बुझाइ पनि चाहिँदो रहेछ। मेरो हकमा त्यो सबै कुरा सहज भएन। जीवनले मलाई केही काम नगर्नु भनेर सम्झाउनुहुन्थ्यो। त्यो कुरा सासू र आमाजूलाई मन पर्दैनथ्यो, उहाँहरू रिसाउनुहुन्थ्यो। पहिलाका मान्छेले बच्चा आकाशबाट पाएका हुन् र अहिलेका बुहारीलाई त हजार थरी बहाना चाहिने। गर्भवती भई भन्दैमा राजकुमारी बन्नुपर्छ र यस्ता कुरा सुन्दा मन दुख्थ्यो तर म चुप लाग्थे। जीवन मेरो पक्षमा बोल्नुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो अलि आराम गर्न दिनुहोस्। तर त्यो कुरा झन् विवादको कारण बन्थ्यो। कहिलेकाहीँ मलाई लाग्थ्यो म नै सबै समस्याको कारण हो कि क्या हो। एकातिर श्रीमानको चिन्ता, अर्कोतिर घरको असन्तुष्टि, म बीचमा परेकी थिएँ। त्यसैले जीवनले जतिसुकै रोक्न खोजे पनि मैले काम गर्न छोडिन। बिहानदेखि बेलुकासम्म आफ्नै पुरानै तालिका चलिरह्यो। शरीर थाक्थ्यो, कम्मर दुख्थ्यो, तर त्यो पीडाभन्दा पनि मनको डर ठूलो थियो। यदि मैले काम छोडेँ भने घरमा झन् धेरै कुरा सुनाउन थाल्नेछन् भन्ने डर। यस्तै गर्दै महिनाहरू बित्दै गए। अन्त त्यो दिन आयो जुन दिनको प्रतीक्षा हामी सबैले गरिरहेका थियौं। मैले पहिलो सन्तानलाई जन्म दिएँ, छोरा जन्मियो। घरको वंश बढाउने सन्तान भनेर सबैभन्दा बढी खुशी सासू र ससुरा हुनुभयो। जीवनको खुशीको त सीमा नै थिएन। उहाँले छोरालाई पहिलो पटक काखमा लिँदा आँखामा आँसु भरिएको मैले देखेकी थिएँ। सायद त्यो खुशीको आँसु थियो। म भने थाकेको शरीर लिएर उहाँहरूलाई हेर्दै मुस्कुराइरहेकी थिएँ। त्यो दिन मलाई लाग्यो मेरो सबै दुःखको मूल्य यही रहेछ। छोरो जन्मिएपछि घरको माहौल पनि बदलिन थाल्यो। सबैभन्दा धेरै परिवर्तन सासूमा आयो। जुन सासूले पहिले सानोतिनो कुरामा कराउनुहुन्थ्यो उहाँ अहिले मलाई आराम गर्न भन्न थाल्नुभयो। नातिलाई काखमा बोकेर घण्टौं बस्नुहुन्थ्यो, मेरो काममा सघाउन पनि थाल्नुभयो। मलाई त्यो परिवर्तन अनौठो लाग्थ्यो तर मन खुसी हुन्थ्यो। छोराले सायद घरको वातावरण नै बदलिदिएको थियो। त्यस समयमा मैले विवाहपछि पहिलो पटक आफ्नो श्रीमानलाई अलि नजिकबाट बुझ्ने मौका पाएँ। पहिले हामीसँग समय थिएन, अब राति छोरालाई सुताएपछि कहिलेकाहीँ लामो कुरा हुन थाल्यो। उहाँलाई के मनपर्छ भन्ने मैले बुझ्न थाले। उहाँलाई मनपर्ने परिकार बनाउन थाले, उहाँले मन पराउने कपडा लगाउन थाले। जीवन पनि पहिलेको भन्दा धेरै समय घरमै बिताउन खोज्नुहुन्थ्यो। हामी बिस्तारै एकअर्काको साथी बन्न थालेका थियौं। मलाई लाग्थ्यो अब जीवन सहज हुँदैछ, अब सायद दुःखका दिन सकिए। तर मानिसले सोचेको जस्तो जीवन कहाँ चल्दो रहेछ र हाम्रो त्यो खुसी धेरै लामो समय टिक्न सकेन। छोरो एक वर्षको हुन नपाउँदै घरमा अर्को ठूलो तयारी शुरू भयो। आमाजूको विवाहको कुरा पक्का भयो। धनी घरमा बिहे हुने भएपछि घरमा उत्साह पनि थियो र खर्चको चिन्ता पनि। त्यो विवाहले केवल आमाजूको जीवन मात्र बदल्ने थिएन, थाहै नपाई त्यसले मेरो जीवनको दिशा पनि बिस्तारै बदल्न थालेको थियो। छोरो एक वर्षको भइसकेको थियो। उसको सानो सानो पाइला, तोते बोली र मुस्कानले घरभरि रौनक ल्याएको थियो। दिनभरि कामको थकान भए पनि साँझ उसको अनुहार हेर्दा सबै पीड़ा हराएको जस्तो लाग्थ्यो। त्यस समयमा आमाजूको विवाहको कुरा टुङ्गियो। धनी घरबाट माग्न आएका थिए, घरमा खुशीको सीमा थिएन। सासू ससुरा आफ्नी छोरीको राम्रो घरमा विवाह हुने कुराले गर्व गरिरहनु भएको थियो। विवाहको तयारी महिनौ अघिदेखि शुरू भयो। घरमा पाहुनाको आउजाउ बढ्यो, खर्च पनि बढ्दै गयो। गाई बेचियो, अन्न बेचियो, केही ठाउँबाट ऋण समेत निकालियो। आमाजूको विवाह धुमधामसँग सम्पन्न भयो। उहाँ खुसी हुँदै आफ्नो घर जानुभयो। हामी सबैले सोच्यौं अब उहाँको जीवन खुसी हुनेछ। तर विवाहपछि आमाजू घरबाट टाढा जानुभयो, म भने टाढा गइन। पहिले त उहाँ माइती आउँदा सामान्य कुरा गर्नुहुन्थ्यो, पछि बिस्तारै सासूलाई विभिन्न कुरा सुनाउन थाल्नुभयो। बुहारीलाई धेरै छुट दिनुहुँदैन,
धेरै माया देखायो भनेपछि हातबाट फुत्किन्छे। आजकलका बुहारीलाई कन्ट्रोलमा राख्न जान्नुपर्छ। मलाई प्रत्यक्ष केही भन्नुहुन्न थियो, तर ती कुराहरू कसको बारेमा हुन् भन्ने बुझ्न गाह्रो थिएन। सासूको व्यवहार फेरि बिस्तारै बदलिन थाल्यो। पहिले नातिको जन्मपछि देखिएको माया र नरमपन कम हुँदै गयो। म भने पुरानै तालिकामा फर्किसकेको थिएँ। घर, गोठ, खेत, मेलापात, बच्चा सबै कुरा एक्लैले सम्हालिरहेकी थिएँ। त्यसैबीच एक दिन ससुराले जीवनसँग लामो कुरा गर्नुभएको रहेछ। पछि थाहा पाए आमाजुको विवाहमा लागेको ऋण अझै तिर्न बाँकी थियो। घरको आर्थिक भार बढेको थियो। ससुराले जीवनलाई भन्नुभएको रहेछ, अब घरलाई पनि हेर्नुपर्छ, खर्च बढ्दै गएको छ। त्यसपछि जीवनलाई काठमाडौँ बस्ने वातावरण बनाइयो। उहाँलाई पढाइ र कामको बहानामा गाउँभन्दा बाहिर धेरै समय बस्न बाध्य बनाइयो। मैले त्यो कुरा त्यति बेला गहिरिएर सोचिन। मलाई लाग्थ्यो परिवारकै भलाइको लागि गरिँदैछ, तर पछि बुझ्दै गए त्यही समयबाट हाम्रो वैवाहिक जीवनमा दूरीको पहिलो रेखा कोरिन थालेको रहेछ। जीवन अब वर्षभरि गाउँमा कमै बस्न थाल्नुभयो। छुट्टी मिलेपछि मात्र घर आउनुहुन्थ्यो। म भने उहाँ आउने दिन गन्ने गर्थे। कहिले आउनुहुन्छ भन्ने खबर पाउने बित्तिकै मनमा बेग्लै उत्साह जाग्थ्यो। घर सफा गर्थे, उहाँलाई मनपर्ने परिकार बनाउँथे, छोरालाई नुहाई धुवाई गरेर राम्रो कपडा लगाइदिन्थे। उहाँ घर आउँदा सधैँ चाहिँ खाली हात आउनुहुन्थ्यो। कहिले चुरा, कहिले पोते, कहिले सानो ऐना, कहिले बजारमा नयाँ आएको श्रृङ्गारको सामान। त्यो बेला यस्ता सामानहरू मेरो लागि सुनभन्दा कम थिएनन्। म ती सामानहरूलाई धेरै जतन गरेर राख्थे, तर धेरै दिनसम्म ती सामान मेरै साथमा रहँदैनथे। आमाजु माइती आउँदा मन परेका चीजहरू सजिलै लिएर जानुहुन्थ्यो। म केही भन्न सक्दिन थिए, उहाँ घरकी छोरी हुनुहुन्थ्यो, म बुहारी। त्यो फरक मैले सधैँ महसुस गर्थे। जीवनले ल्याइदिनु भएको सामानहरू म आफैले प्रयोग गर्न नपाउँदै अरूको हातमा पुग्थे। तर मैले त्यो कुरा कहिले जीवनलाई भनिन, किनभने उहाँ घर आएको केही दिनको खुसी बिगार्न मन लाग्दैनथ्यो। उहाँलाई लाग्थ्यो मैले सामान मन पराइन। मलाई लाग्थ्यो सत्य भनिदिए घरमा झन् विवाद बढ्छ। यसरी हामी दुवैले आफ्नो आफ्नो कुरा मनभित्रै लुकाइरहेका थियौं। राति सबै सुतेपछि मात्र हाम्रो संसार शुरू हुन्थ्यो। छोरा सुतिसकेपछि हामी कहिलेकाहीँ ढिलोसम्म कुरा गर्थ्यौं। उहाँ काठमाडौँका अनुभव सुनाउनुहुन्थ्यो, म गाउँका कथा सुनाउँथे। कहिलेकाहीँ उहाँ मेरो हात समातेर भन्नुहुन्थ्यो निधारमा चुम्बन गर्दै, यति धेरै काम नगरेन। म हाँसेर भन्थे, काम नगरे कसले गर्छ त। त्यो सुनेपछि उहाँ केही बेर चुप लाग्नुहुन्थ्यो। सायद उहाँलाई पनि मेरो थकान देखिन्थ्यो, तर त्यो समय धेरै छोटो हुन्थ्यो। हामीलाई समय मिल्थ्यो त केवल रातको अन्धारोमा। दिनभरि परिवार र जिम्मेवारीका लागि बाँच्ने हामी राति केही घण्टा मात्र एकअर्काका लागि बाँच्थ्यौं। कहिलेकाहीँ लाग्थ्यो यो रात कहिल्यै नसकियोस्, यो बिहानको उज्यालोले फेरि हामीलाई छुट्याउन नआओस्। तर बिहान सधैँ आउँथ्यो, उहाँ फेरि काठमाडौँ फर्किनुहुन्थ्यो, म फेरि आफ्नै कामको संसारमा हराउँथे। यस्तै गर्दै समय बगिरहेको थियो। हामी दुवैलाई थाहा थिएन जीवनको अर्को खुसी हाम्रो ढोकामा आउन लागेको छ। छोरा 4 वर्षको भइसकेको थियो र फेरि एकपटक म आमाको यात्रामा अघि बढ्दै थिएँ। छोरा 4 वर्षको भएको थियो। उसको बोली अब प्रष्ट हुन थालेको थियो। घरभरि दौडिने, हजुरबुवाको पछि लाग्ने, हजुरआमासँग जिद्दी गर्ने उसको बानीले घरमा रौनक थपेको थियो। उसको हुर्काईसँगै हाम्रो जीवन पनि बिस्तारै अगाडि बढ़िरहेको थियो। जीवनको पढाइ पूरा भइसकेको थियो। उहाँ आफ्नो भविष्य बनाउन निरन्तर संघर्ष गरिरहनु भएको थियो। म पनि आफ्नै संसारमा व्यस्त थिएँ। घरको काम घटेको थिएन, बरु जिम्मेवारी थपिँदै गएको थियो। त्यही समयमा फेरि एउटा खुसीको खबर आयो। म दोस्रो पटक आमा बन्ने भएकी थिएँ। यो खबर सुनेपछि जीवन बच्चा जस्तै खुसी हुनुभयो। पहिलो सन्तान छोरो भएकोले उहाँको मनमा अब एउटा मात्र चाहना थियो, यसपटक छोरी भए कति राम्रो हुन्थ्यो। उहाँ बारम्बार यही भन्नुहुन्थ्यो। म हाँसेर भन्थे, भगवानले जे दिनुहुन्छ त्यही स्वीकार गर्नुपर्छ। तर उहाँको आँखामा छोरीप्रतिको मोह सजिलै देखिन्थ्यो। पहिलो गर्भ अवस्था जस्तो यसपटक घरमा धेरै विवाद भएन। सायद समयले सबैलाई केही कुरा सिकाइसकेको थियो। सासू पनि पहिले भन्दा नरम भइसक्नु भएको थियो। छोरो पनि अलिकति ठूलो भइसकेकाले मलाई धेरै सहयोग पुग्थ्यो। महिनाहरू बित्दै गए, अन्तत त्यो दिन आयो। भगवानले जीवनको मनको कुरा सुन्नु भएछ, हाम्रो घरमा छोरी जन्मिन्। जीवनको खुशी त्यो दिन शब्दमा बयान गर्न सकिँदैन थियो। उहाँले छोरीलाई पहिलो पटक काखमा लिँदा बारम्बार हेर्दै बस्नु भएको थियो, जसरी कुनै बहुमूल्य चीज भेटिएको होस्। मलाई हेरेर भन्नुभयो, कमला, भगवानले मेरो मनको इच्छा पूरा गरिदिए। म मुस्कुराइरहेकी थिएँ।
त्यो क्षणमा हामी दुवै अत्यन्त खुशी थियौं। पछि हामी दुवैले आफ्नो नाम मिलाएर छोरीको नाम जेसिका राख्यौं। जीवनलाई छोरीसँग विशेष लगाव थियो। छोरा र छोरी दुवैलाई सम्मान माया गर्नुहुन्थ्यो, तर छोरीलाई काखमा बोकेर बस्ने उहाँको बानी बेग्लै थियो। कामबाट फर्किएपछि सिधै बच्चाहरू कहाँ पुग्नुहुन्थ्यो। उहाँलाई त्यसरी परिवारमा रमाएको देख्दा मेरो मन पनि भरिन्थ्यो। मलाई लाग्थ्यो अब जीवनले हामीलाई दुःख देखाउने छैन। तर मानिसको जीवनमा परिवर्तन सधैँ एकैचोटि आउँदैन रहेछ। सुरुमा धेरै साना कुराबाट सुरु हुँदो रहेछ। जीवनको काम राम्रो हुँदै गइरहेको थियो। उहाँको जागिर पनि राम्रो दिशामा अघि बढ़िरहेको थियो। पद बढ्दै गयो, जिम्मेवारी बढ्दै गयो, आवाजमा आत्मविश्वास बढ्दै गयो, हिँडुल सोचाइ र व्यवहारमा पनि परिवर्तन देखिन थाल्यो। सुरुमा मैले त्यो परिवर्तनलाई सकारात्मक रूपमा नै लिएकी थिएँ। मलाई लाग्थ्यो संघर्ष गरेर अघि बढेको मान्छे सफल बन्दैछ। तर समयसँगै मैले अर्को कुरा पनि महसुस गर्न थाले। उहाँ र म बीचको फरक झन् स्पष्ट हुन थालेको थियो। उहाँ पढे लेखेको जागिरे शहरमा बस्ने, म भने गाउँमै बसेर खेतबारी गोठ घरधन्दामा सीमित। उहाँका कुरा बुझ्न मलाई गाह्रो पर्थ्यो। मेरो कुरा उहाँलाई सनातिना लाग्न थाले कि जस्तो महसुस हुन थाल्यो। त्यसैबीच अर्को समस्या पनि बढ्दै गइरहेको थियो। जीवनले मेरो लागि ल्याएका श्रृङ्गारका सामानहरू अझै पनि घरमै हराइरहन्थे। कहिले आमाजुले लगेर जानुहुन्थ्यो, कहिले सासूले राखिदिनुहुन्थ्यो। म केही बोल्न सक्दिनथे। जीवन घर आउँदा सोध्नुहुन्थ्यो, मैले ल्याएको पोते खोइ, त्यो रातो चुरा किन लगाएकी छैनौ, त्यो लाली त तिमीलाई राम्रो लाग्छ भनेर ल्याएको थिएँ। मसँग उत्तर हुन्थेन। सत्य भन्न खोज्दा घरको कुरा बाहिर गएको जस्तो लाग्थ्यो, झुट बोल्दा मन बोल्थ्यो। अन्त्यमा म चुपचाप बस्थे, बोल्दैनथे। मन नबोलेको सुन्दा उहाँको अनुहार फेरिन्थ्यो। सायद उहाँलाई लाग्थ्यो मैले उहाँको माया बुझिन, तर वास्तविकता अर्कै थियो। उहाँले ल्याएको सामान मैले जोगाउन नै पाएकी थिएन। दिनभरि खेतीबारीमा काम गर्दा मेरा कपडाहरू च्यातिन्थे, घामले अनुहार डढ्थ्यो, हात खुट्टा खसरा हुन्थे। मेकअप त पहरको कुरा, कहिलेकाहीँ ऐनामा आफ्नो अनुहार हेर्ने फुर्सद पनि हुँदैनथ्यो। जीवनलाई भने म सजिएर बस्न मन पर्थ्यो। उहाँले मलाई सधैँ राम्रो देख्न चाहनुहुन्थ्यो, तर मैले चाहेर पनि त्यो गर्न सक्दिनथे। घरको जिम्मेवारी र समयले मलाई त्यो अवसर कहिले पनि दिएन। बिस्तारै उहाँको मनमा केही कुरा थुप्रिँदै गइरहेको थियो र मेरो मनमा पनि, तर हामी दुवैले खुलेर कुरा गर्न सकिरहेका थिएनौ। सुरुका वर्षहरूमा हामीलाई छुट्याएको कुरा दूरी थियो, अब भने दूरी भन्दा ठूलो समस्या मौनता बन्दै गइरहेको थियो। त्यो मौनताले भविष्यमा कति ठूलो आँधी ल्याउनेछ भन्ने हामी दुवैलाई थाहा थिएन। तर हाम्रो वैवाहिक जीवनको एउटा नयाँ अध्याय शुरू भइसकेको थियो र त्यो अध्याय पहिलाको जस्तो उज्यालो थिएन। छोरी जेसिका जन्मिएपछि केही वर्षसम्म जीवन सामान्य रूपमा नै चलिरहेको थियो। बाहिरबाट हेर्दा हाम्रो परिवार पूर्ण देखिन्थ्यो, एक छोरा एक छोरी, राम्रो जागिर भएको श्रीमान र भरिभराउ घर। तर कहिलेकाहीँ बाहिरबाट बलियो देखिने घरभित्र पनि सानो चिरा परिरहेको हुन्छ, जुन सुरुमा कसैलाई देखिँदैन। हाम्रो सम्बन्धमा पनि त्यस्तै केही भइरहेको थियो। विवाहको आठौं वर्षतिर पुग्दा जीवनमा धेरै परिवर्तन आइसकेको थियो। उहाँको जागिर राम्रो हुँदै गएको थियो, जिम्मेवारी बढेको थियो, मान सम्मान बढेको थियो। मानिसहरूले उहाँलाई फरक नजरले हेर्न थालेका थिए। म भने उही थिएँ। बिहान सबेरै उठ्ने, गाईबस्तु हेर्ने, खेतबारी जाने, घर सम्हाल्ने, छोराछोरी हुर्काउने, मेरो संसार आठ वर्ष अघिको भन्दा धेरै फरक भएको थिएन। फरक यति मात्रै थियो, शरीर अझ थाक्न थालेको थियो। एक दिन जीवन घर आउनुभयो। उहाँले ल्याइदिनु भएको एउटा हरियो पोते र रातो चुरा धेरै मन परेको थियो। घरमा आएपछि मुस्कुराउँदै सोध्नुभयो, यसपालि त लगाउँछौ होला नि? मैले पनि हाँसेर टाउको हल्लाएकी थिएँ। तर केही दिनमै त्यो सामान फेरि आमाजुको हातमा पुग्यो। मैले त्यस बेला पनि केही भन्न सकिन। केही महिनापछि जीवन फेरि घर आउनुभयो। मलाई हेरेर सोध्नुभयो, मैले ल्याएको पोते खोइ? मैले टाउको झुकाएँ। लगाइनौ? प्रश्न गर्नुभयो। त्यस्तै छ, मैले भने। सधैँ त्यस्तै छ त्यस्तै छ भन्छौ, मैले ल्याएको केही पनि मन पर्दैन तिमीलाई? उहाँको स्वरमा पहिलो पटक गुनासो सुनेकी थिएँ। मैले धेरै कुरा भन्न खोजे तर शब्द आएनन्। यदि सत्य भनिदिए आमाजूसँग झगडा हुन्थ्यो, यदि चुप लाग्यो भने जीवनले गलत बुझ्नुहुन्थ्यो। अन्त्यमा फेरि मौनताकै सहारा लिए। त्यो मौनताले हामी दुवैलाई बिस्तारै टाढा लैजान थालेको थियो। पछि थाहा पाए आमाजुले र सासूले जीवनलाई अर्कै कुरा भन्नुभएको रहेछ।
कमलाले आफूलाई मन नपरेका सामान हामीलाई दिन्थे। उसलाई त तिमीले ल्याएको केही पनि मतलब छैन। उहाँहरूले किन त्यसो भन्नुभयो आज पनि मलाई थाहा छैन, तर त्यसको असर भने पक्कै भयो। जीवन बिस्तारै परिवर्तन हुन थाल्नुभयो। साना साना कुरामा रिसाउन थाल्नुभयो। पहिले हाँसेर टाढ्ने कुरा अब विवाद बन्न थाले। पहिले मेरो थकान देख्ने मान्छे अब मेरा कमजोरीहरू देख्न थाले। एक रातको कुरा हो, उहाँ छुट्टीमा घर आउनु भएको थियो। म दिनभरि खेतमा काम गरेर साँझ घर फर्किएकी थिएँ। राति सबै काम सकिएपछि उहाँको कोठामा गए। उहाँले मेरो नजिक आउँदै भन्नुभयो, तिमीले आफूतिर अलिक ध्यान दिन सक्दिनौ? मैले अचम्म मानेर हेरेँ। किन? दिनभरि गोबरको गन्ध आउँछ, नुहाउन पनि फुर्सद हुँदैन। उहाँको त्यो कुरा सुन्दा मन एकाएक चिसो भयो। पहिले यस्ता कुरा कहिले पनि सुनेकी थिएन। मलाई थाहा थियो उहाँ झुट बोलिरहनु भएको थिएन। म साँच्चै दिनभरि खेतबारी र गोठमै हुन्थे, तर त्यो जीवन मैले आफ्नो रहरले रोजेकी थिएन। परिस्थितिले दिएको थियो। त्यो रात धेरै बेर निदाउन सकिन। छततिर हेर्दै सोचिरहे के साँच्चै म यति धेरै बदलिएकी छु, अथवा हाम्रो सम्बन्ध बदलिँदै गएको। समय बित्दै गयो, उहाँको गुनासो बढ्दै गयो, मेरो मौनता पनि। म उहाँसँग नजिकिन खोज्थे, उहाँ भने टाढिन खोज्नु भएको जस्तो लाग्थ्यो। पहिले छुट्टी लिएर घर आउने बित्तिकै मेरो वरिपरि घुम्ने मान्छे अब छोराछोरीसँग धेरै समय बिताउन थालेका थिए। मलाई त्यो देखेर खुसी पनि लाग्थ्यो, तर मनको एउटा कुनामा पीड़ा पनि हुन्थ्यो। किनकि म बुझ्न थालेकी थिएँ उहाँ छोराछोरीसँग नजिकिँदै हुनुहुन्छ तर मसँग टाढिँदै। कहिलेकाहीँ राति सबै सुतेपछि उहाँसँग कुरा गर्न खोज्थे, तर उहाँ थाकेको बहाना गरेर चाँडै सुत्नुहुन्थ्यो। म पनि धेरै जिद्दी गर्दिनथे, किनकि मैले जीवनभर अरूको मन बुझ्न सिकेकी थिएँ। आफ्नो मन बुझाउन भने कहिले सिकिन। यता घरको काम उस्तै थियो, छोराछोरी हुर्किँदै थिए, उनीहरूलाई समय दिनु पर्थ्यो। यदि काम गर्न छोडे भने घरमा कुरा सुनिन्थ्यो, यदि बच्चा नहेरे भने आमाको कर्तव्य पूरा नगरेको भनिन्थ्यो। बीचमा परेकी म कसलाई खुसी पारौं भन्ने अन्यलमा थिएँ। यस्तै अवस्थामा एक दिन मैले जीवनको आँखामा एउटा नयाँ कुरा देखेँ। त्यो रिस थिएन, गुनासो पनि थिएन, बरु कुनै अनौठो दूरी थियो, जुन दूरी शब्दले होइन व्यवहारले देखिन्थ्यो। त्यो बेला मलाई कारण थाहा थिएन, तर पछि बुझ्दै जाँदा थाहा भयो जीवनको संसारमा अब नयाँ मान्छे प्रवेश गरिसकेको रहेछ र मेरो वैवाहिक जीवनको सबैभन्दा कठिन समय अब सुरु हुन लागेको थियो। समय कहिल्यै रोकिँदैन, सुखका दिन हुन् वा दुःखका, समय आफ्नै गतिमा बगिरहन्छ। हाम्रो जीवन पनि त्यसै गरी अघि बढ़िरहेको थियो। छोरा ठूलो हुँदै थियो, जेसिका पनि बिस्तारै विद्यालय जाने उमेरतिर पुग्दै थिए। मेरा दिनहरू उस्तै थिए, बिहानदेखि साँझसम्म काम, घर गोठ खेत बच्चा, यही मेरो संसार थियो। तर जीवनको संसार भने बिस्तारै बदलिँदै गइरहेको थियो। उहाँ अब बैंकको सरकारी जागिरमा राम्रोसँग स्थापित भइसक्नु भएको थियो। कार्यालयमा जिम्मेवारी बढ्दै गइरहेको थियो, नयाँ नयाँ मान्छेसँग भेटघाट बढ्दै थियो। बैठक तालिम कार्यालयका कार्यक्रम यस्ता कुरा उहाँको जीवनको हिस्सा बन्दै गएका थिए। म ती कुराहरू बुझ्दिनथे, तर उहाँलाई अगाडि बढ़िरहेको देखेर गर्व भने लाग्थ्यो। कहिलेकाहीँ गाउँका मानिसहरूले पनि भन्थे, कमला तिम्रो लोग्नेले त धेरै राम्रो गरिरहेको छ। त्यो सुन्दा मन खुसी हुन्थ्यो। मलाई लाग्थ्यो उहाँको सफलतामा मेरो पनि सानो हिस्सा छ, किनकि उहाँ आफ्नो भविष्य बनाउन लागिरहँदा मैले घरको सम्पूर्ण जिम्मेवारी सम्हालेकी थिएँ। तर समयसँगै एउटा कुरा बढ्दै गइरहेको थियो, हाम्रो कुराकानी घट्दै गइरहेको थियो। पहिले घर आउँदा घण्टौं कुरा गर्ने मान्छे अब धेरै समय मोबाइलमा व्यस्त हुन थालेका थिए। त्यो बेला गाउँमा मोबाइल सबैको हातमा पुगेको थिएन, त्यसैले त्यो कुरा मलाई नौलो लाग्थ्यो। कहिलेकाहीँ उहाँ मुस्कुराउँदै कसैसँग कुरा गर्नुहुन्थ्यो, म सोद्धिनथे, किनकि मैले कहिले श्रीमानमाथि शंका गर्न सिकेकी थिइन। एक दिन राति खाना खाइसकेपछि उहाँ आँगनमा बसेर फोनमा कुरा गरिरहनु भएको थियो। म भित्रबाट पानी लिएर बाहिर निस्केकी थिएँ। मलाई देख्ने बित्तिकै उहाँले फोन काट्नुभयो। त्यो सानो घटनाले पनि मनमा केही छोयो, तर फेरि आफैलाई सम्झाएँ कामकै कुरा होला। त्यसपछि यस्ता घटना बढ्न थाले। फोन आयो भने एकान्तमा जानुहुन्थ्यो, म पुगेपछि कुराकानी छुट्याउनुहुन्थ्यो। पहिले हरेक कुरा सुनाउने मान्छे अब धेरै कुरा आफैभित्र राख्न थालेका थिए। एक दिन उहाँ छुट्टीमा घर आउनु भएको थियो। म साँझ भान्सामा खाना पकाइरहेकी थिएँ। उहाँले मलाई एकछिन हेरेर भन्नुभयो, कमला तिमी पनि अलिकति आफूतिर ध्यान दिनुपर्छ। मैले हाँस्दै भने, समय भए पो समय निकाल्नुपर्छ, घरको काम कसले गर्ने त? मैले भने। मेरो प्रश्नमा उहाँ चुप हुनुभयो।
तर त्यो चुपचाप पहिलाको जस्तो थिएन। पहिलाको चुपचापमा माया हुन्थ्यो, अबको चुपचापमा असन्तुष्टि मिसिएको जस्तो लाग्थ्यो। त्यसपछि मैले पहिलो पटक आफूलाई ऐनामा हेर्न थाले। साँच्चै म धेरै बदलिसकेकी थिएँ। हातहरू खसरा भइसकेका थिए, घामले अनुहार कालो बनाएको थियो, पुराना कपडाहरू पटक पटक टालेर लगाइरहेकी थिए। जीवन शहरमा बस्ने मान्छे भइसकेका थिए, म भने अझै गाउँकै जीवनमा अडिएकी थिएँ। त्यो फरक उहाँलाई पनि देखिन थालेको थियो, मलाई पनि। तर त्यो फरक घटाउने कुनै उपाय मसँग थिएन। एक दिन उहाँ घर आउँदा मैले साहस गरेर सोधेँ, काम धेरै हुन्छ कि क्या हो? उहाँले छोटो उत्तर दिनुभयो, हुन्छ, पहिले भन्दा धेरै व्यस्त हुनुहुन्छ जस्तो लाग्छ, जिम्मेवारी बढेको छ। त्यति भनेर उहाँ अर्को कुरा गर्न थाल्नुभयो। त्यो दिन मलाई पहिलो पटक महसुस भयो, उहाँ मसँग कुरा गर्न भन्दा कुरा टार्न बढी रुचाउन थाल्नु भएको छ। त्यसपछि बिस्तारै उहाँ घर आउने समय पनि घट्न थाल्यो। पहिले सानो छुट्टी पाए पनि घर आउने मान्छे अब कामको कारण देखाएर बस्न थाल्नुभयो। छोराले कहिलेकाहीँ सोध्थ्यो, बाबा कहिले आउनुहुन्छ? मसँग उत्तर हुँदैनथ्यो। जेसिका त झन् बाबालाई देख्ने बित्तिकै काखमा झुन्डिन्थे, तर उहाँ फेरि छिट्टै फर्किनुहुन्थ्यो। एक रात उहाँ सुतिसकेपछि म धेरै बेर जागै बसेकी थिएँ। मनमा अनेक कुरा खेलिरहेका थिए। म आफूलाई बारम्बार सम्झाइरहेकी थिएँ, शंका गर्नु हुँदैन, उहाँ खराब मान्छे होइनन्, कामकै कारण व्यस्त हुनुभएको होला। तर मनभित्र कतै एउटा सानो डर जमिसकेको थियो। त्यो डरलाई शब्द दिन सकिरहेको थिएन। समयसँगै मानिसहरू बदलिन्छन् भन्ने कुरा सुनेकी थिए, तर आफूले माया गरेको मान्छे बदलिँदै गएको देख्नु कति पीडादायी हुन्छ भन्ने अनुभव भने अब गर्दै थिए। जीवनको व्यवहार पहिले भन्दा धेरै फरक भइसकेको थियो। घर आउनुहुन्थ्यो, तर पहिलाको जस्तो घर आएर खुसी देखिनुहुन्नथ्यो। छोराछोरीसँग केही बेर समय बिताउनुहुन्थ्यो, सासू ससुरासँग कुरा गर्नुहुन्थ्यो, तर मसँग भने आवश्यक भन्दा बढी कुरा गर्न चाहनुहुन्नथ्यो। पहिले मेरो अनुहारमा थकान देखेर चिन्ता गर्ने मान्छे अब मेरा कमजोरीहरू मात्र देख्न थालेका थिए। म पनि चुपचाप बसिरहने मान्छे थिएन, भित्रभित्रै सम्बन्ध जोगाउन धेरै प्रयास गरिरहेकी थिएँ। एक दिन उहाँ आउनुहुने खबर पाएपछि बिहानैदेखि घरको सबै काम सकाए। धेरै महिनापछि आफ्नो लागि अलिकति समय निकालेर नुहाए, पुरानो भए पनि राम्रो साडी लगाए, कपाल कोरे। ऐनामा आफूलाई हेर्दा लाग्यो, सायद आज उहाँ खुसी हुनुहुनेछ। साँझ उहाँ घर आइपुग्नुभयो, मैले लजाउँदै उहाँतिर हेरे, उहाँले पनि हेर्नुभयो, तर मैले अपेक्षा गरेको मुस्कान देखिन। केही बेर पछि सामान्य स्वरमा भन्नुभयो, ठिकै छ, त्यति मात्र। मलाई थाहा छैन किन त्यो दिन त्यो दुई शब्दले पनि मन धेरै दुखाएको थियो, किनभने पहिले सानो परिवर्तनमा पनि खुसी हुने मान्छे अहिले केही महसुस गर्न चाहनुहुन्नथ्यो। त्यसपछि मैले प्रयास गर्नै छोडे, म फेरि आफ्नै काममा हराए, उहाँ आफ्नै संसारमा। हाम्रो बीचको दूरी दिनदिनै बढिरहेको थियो। त्यही समयमा गाउँमा पनि विभिन्न कुरा सुनिन थाले। कसैले प्रत्यक्ष केही भनेन, तर कतैबाट कानमा ठोक्किने केही संकेतहरू आउन थाले। बैंकमा सँगै काम गर्ने केटीसँग धेरै नजिक छन् रे, कार्यालयमा एउटी केटीसँग धेरै देखिन्छन् रे, यस्ता कुरा कहिलेकाहीँ सुनिन्थे। म सुनेको जस्तो गर्थे, किनकि मनले स्वीकार्न चाहँदैनथ्यो। मलाई लाग्थ्यो मान्छेहरूले सफल मान्छेको कुरा गर्छन्, हल्ला फैलाउँछन्, तर हरेक हल्ला झुटो हुँदैन भन्ने कुरा पछि बुझ्दै गए। एक दिन जीवन घर आउनु भएको थियो। राति खाना खाइसकेपछि उहाँको मोबाइलमा लगातार सन्देश आइरहेको थियो। उहाँ बारम्बार मोबाइल हेर्दै हुनुहुन्थ्यो, अनुहारमा मुस्कान देखिन्थ्यो। मैले केही सोधिन, तर मनले सबै कुरा महसुस गरिरहेको थियो। त्यो मुस्कान धेरै वर्ष अघि मेरो लागि हुने गर्थ्यो, आज कसैको लागि थियो, तर म होइन। त्यो रात धेरै बेर निदाउन सकिन, उहाँ मेरो छेउमै सुतिरहनु भएको थियो, तर मलाई लागिरहेको थियो उहाँ मभन्दा धेरै टाढा पुगिसक्नु भएको छ। भोलिपल्ट बिहान उहाँ काठमाडौँ फर्किनुभयो, म आँगनमा उभिएर उहाँ गएको बाटो हेरिरहे। पहिले उहाँ जाँदा मनमा प्रतीक्षा हुन्थ्यो, अब डर थियो, कतै म उहाँलाई सधैँको लागि गुमाउँदै त छैन। दिन बित्दै गए, जीवनको व्यवहार झन् परिवर्तन हुँदै गयो। फोनमा व्यस्तता बढ्यो, घर आउने समय घट्यो, मसँगको कुराकानी घट्यो। अनि एक दिन मैले त्यो कुरा आफ्नै आँखाले देखेँ, जसले मेरो मनभित्र बाँकी रहेको आशाको अन्तिम डोरी पनि कमजोर बनाइदियो। जीवन एउटा महिलासँग निकै सहज र खुसी देखिनु भएको थियो। त्यो दृश्यले मेरो संसार एकछिनका लागि रोकिएको जस्तो भयो। मलाई कसैले धोका दिएको भन्दा पनि मसँग भएको सम्बन्धलाई कसैले बिस्तारै खोज्दै लगेको जस्तो महसुस भयो।
त्यो महिला प्रति मलाई रिस लागेको थिएन। रिस त आफ्नै भाग्यमाथि लागेको थियो, किनकि मैले जीवनभर सम्बन्ध जोगाउन मात्र सिकेकी थिएँ। तर सम्बन्ध जोगाउन दुईजना चाहिँदा रहेछन्। एकजनाको प्रयासले मात्र विवाह टिक्दैन रहेछ। त्यो दिन घर फर्केर म धेरै रोएँ, तर कसैको अगाडि होइन, आफ्नै सिरानी बेच्ने गरी, किनकि मेरो दुःख सुन्ने कोही थिएन। माइतीमा आफ्ना समस्या सुनाउँदा पनि आफ्नो घर आफै सम्हाल भन्ने उत्तर आउँथ्यो। यता घरमा आफ्नो आँसु देखाउँदा झन् कमजोर ठहरिन्थे, त्यसैले म चुपचाप रोएँ। अनि भोलिपल्ट फेरि उठेर पुरानै काममा लागे, किनकि मेरो रोदनले खेत रोकिन्थ्यो, गोठको काम रोकिन्थ्यो, छोराछोरीको भोक रोकिन्थ्यो। तर त्यो दिनपछि एउटा कुरा निश्चित भयो, मेरो वैवाहिक जीवन पहिलाको जस्तो कहिल्यै रहनेवाला थिएन। त्यो दिनपछि मेरो मनभित्रको शंका लगभग सत्यमा बदलिसकेको थियो, तर पनि मैले जीवनसँग सिधै केही सोधिन। सायद म उत्तर सुन्न डराएकी थिएँ। कहिलेकाहीँ सत्य थाहा नपाउनु पनि सजिलो हुँदो रहेछ, किनकि सत्यले आशाको अन्तिम टुक्रा पनि तोडिदिन्छ। म भने अझै पनि हाम्रो सम्बन्ध बचाउन सकिन्छ कि भन्ने आशमा बाँचेकी थिएँ। घरमा छोराछोरी हुर्किरहेका थिए, छोरो बिस्तारै बुझ्ने उमेरमा पुग्दै थियो। जेसिका पनि बाबाको बाटो हेरेर बस्ने गर्थे, उनीहरूलाई हेर्दा लाग्थ्यो जे भए पनि यो घर जोगिनुपर्छ। एक दिन जीवन घर आउनु भएको थियो, पहिले जस्तो खुसी लिएर होइन, कुनै बाध्यता पूरा गर्न आएको मान्छे जस्तो।

फेर्नुभयो, कमला सबै कुरा तिमीले बुझ्दिनौ। त्यो उत्तरले मेरो मन झन् दुख्यो, किनकि जीवनभर उहाँलाई बुझ्ने प्रयास गरेकी थिएँ, तर आज म नबुझेकी मान्छे बनेकी थिएँ। म बुझ्ने प्रयास त गर्न सक्छु नि, मैले बिस्तारै भने। उहाँ फेरि चुप लाग्नुभयो। त्यो रातको कुराकानी त्यतिमै सकियो, तर त्यसपछि हाम्रो सम्बन्धको चिसोपन झन बढ्यो। साना साना कुरामा पनि उहाँ रिसाउन थाल्नुभयो। मेरो कपडामाथि टिप्पणी, मेरो बोल्ने शैलीमाथि टिप्पणी, मेरो रूपमाथि टिप्पणी। पहिले मजाकमा भन्ने कुरा अब चोट पुर्याउने शब्द भनेर आउन थाले। अरूको लोग्नेसँग हिँड्दा कस्तो देखिन्छ होला अरूलाई, तिमीलाई थाहा छ? एक दिन उहाँले भन्नुभएको कुरा म अचम्म परे। के भनेको? तिमी आफूतिर ध्यान दिदिनौ। मैले उत्तर दिइन, किनकि त्यो प्रश्नको उत्तर जीवनलाई भन्दा राम्रो कसलाई थाहा हुन्थ्यो र? छोरा छोरी, घर गोठ खेतबारी, सासू ससुरा, यी सबै सम्हालेर आफ्नो लागि समय कहाँबाट निकाल्ने? तर मैले त्यो कुरामा कहिले उहाँलाई दोष लगाएर भनिन। मलाई लाग्थ्यो एक दिन उहाँ आफै बुझ्नुहुनेछ, तर त्यो दिन कहिले आएन। उहाँको मन मबाट टाढिँदै गइरहेको थियो र त्यो दूरी अब लुकाउन पनि सकिने अवस्थामा थिएन। सासू ससुराले पनि केही कुरा महसुस गर्न थाल्नु भएको थियो। एक दिन ससुराले जीवनलाई सम्झाउन खोज्नु भएको रहेछ। त्यो कुरा पछि सासूले मलाई सुनाउनु भएको थियो। घर परिवार भन्दा ठूलो केही हुँदैन, ससुराले भन्नुभएको रहेछ। तर जीवन त्यति बेला कसैको कुरा सुन्ने अवस्थामा हुनुहुन्नथ्यो। सहरको संसार, नयाँ चिनजान र नयाँ सम्बन्धले उहाँको सोच नै बदलिसकेको थियो। म भने अझै पुरानै ठाउँमा उभिएकी थिएँ। एक साँझ माइतीमा फोन गरे। धेरै समयदेखि मनमा थुप्रिएको पीड़ा आमा बुवालाई सुनाए। उहाँ मबाट टाढिँदै जानु भएको छ, एकपटक सम्झाइदिनुहोस् न। मेरो स्वर नै रोएको थियो, तर मैले आशा गरेको उत्तर आएन। आमाले भन्नुभयो आफ्नो घर आफै सम्हाल्नुपर्छ। बुबाले थप्नुभयो यहाँ आएर रुनुभन्दा उतै मिलाएर बस। त्यो दिन फोन राखेपछि धेरै बेर रोएँ, किनकि पहिलो पटक मैले महसुस गरेँ माइती पनि अब मेरो रहेनछ। त्यहाँ पनि म पाहुना मात्र रहेछु। त्यसपछि मैले कसैसँग आफ्नो पीड़ा बाँड्नै छोडेँ। भित्रभित्रै सहन थाले, तर जति सहँदै गए त्यति नै जीवन मबाट टाढिँदै जानुभयो। अब उहाँको मनमा म भन्दा अर्को मान्छेको ठाउँ ठूलो भइसकेको थियो र त्यो कुरा लुकाउने प्रयास पनि बिस्तारै कम हुँदै गइरहेको थियो। मलाई लाग्थ्यो सायद अझै केही बाँकी छ, सायद अझै उहाँ फर्किनुहुन्छ, तर वास्तविकता त्यो थिएन। हाम्रो सम्बन्धको धागो अब कमजोर मात्र भएको थिएन, बिस्तारै जोडिन थालेको थियो। सम्बन्ध एकै दिनमा टुट्दैन रहेछ। सुरुमा कुरा कम हुन्छ, त्यसपछि हाँसो हराउँछ, त्यसपछि प्रतीक्षा हराउँछ, अनि एक दिन मन नै हराउँछ। हाम्रो सम्बन्ध पनि त्यही बाटो हुँदै अघि बढ़िरहेको थियो। जीवन घर आउनुहुन्थ्यो, तर पहिलेको चाहिँ घर आउने उत्सव अब उहाँमा देखिँदैनथ्यो। कहिलेकाहीँ लाग्थ्यो उहाँ घर होइन, कुनै जिम्मेवारी पूरा गर्न आउनु भएको हो। छोराछोरीसँग भने उहाँ अझै राम्रो व्यवहार गर्नुहुन्थ्यो। छोरीलाई काखमा राखेर प्रायका कुरा गर्नुहुन्थ्यो, जेसिकालाई चकलेट ल्याइदिनुहुन्थ्यो, उनीहरूलाई हँसाउनुहुन्थ्यो, तर मलाई देख्ने बित्तिकै अनुहार फेरिन्थ्यो। त्यो कुरा सबैभन्दा बढी पीड़ादायी थियो, किनकि मैले कहिले पनि उहाँलाई छोराछोरीबाट टाढा पार्ने प्रयास गरेको थिइनँ। बरु सधैँ बाबाप्रति सम्मान गर्न सिकाएकी थिए, तर श्रीमान श्रीमतीको सम्बन्ध भने दिनदिनै खाली हुँदै गइरहेको थियो। एक दिन उहाँ घर आउनु भएको थियो। मैले मनपर्ने खाना पकाएकी थिएँ, सोचेकी थिएँ सायद आज केही समयसँगै बित्छ। तर खाना खाइसकेपछि उहाँ धेरै बेर मोबाइलमै व्यस्त रहनुभयो। कहिले मुस्कुराउने, कहिले सन्देश लेख्ने, कहिले फोन गर्ने, म भने चुपचाप हेरेर बसिरहेकी थिएँ। पहिले त्यो मुस्कान मेरो लागि हुन्थ्यो, आज अरू कसैको लागि थियो। त्यो कुरा नबुझेको जस्तो गर्न खोजे पनि मनले बुझिसकेको थियो। एक रात साहस गरेर फेरि सोधे, के म यति नराम्रो भइसकेकी छु? जीवन एकछिन चुप लाग्नुभयो, त्यसपछि भन्नुभयो त्यस्तो होइन, त्यसो भए किन मसँग बस्न मन लाग्दैन? उहाँको अनुहार गम्भीर भयो। कमला सबै कुरा जबरजस्ती हुँदैन। त्यो उत्तर सुनेपछि म धेरै बेर केही बोल्न सकिनँ। पहिलो पटक मलाई लाग्यो सायद उहाँको मन साँच्चै मबाट गइसकेको छ। त्यो रात निन्द्रा लागेन, उहाँ सुत्नुभयो, म भने छत हेर्दै बिहानसम्म पल्टिरहे। मनमा एउटै प्रश्न घुमिरह्यो, यति वर्षसँगै बिताएको सम्बन्ध यति सजिलै कसरी बदलिन सक्छ? समय बित्दै गयो, घरभित्रको वातावरण पनि बदलिँदै गयो। छोराले धेरै कुरा बुझ्न थालेको थियो। एक दिन बेलुका म एक्लै भान्सामा रोइरहेकी थिएँ। छोरा चुपचाप आएर मेरो छेउमा उभियो। आमा तपाईँ किन रोएको? म जसँग भए आँसु पुछेर मुस्कुराउने प्रयास गरे। केही भएको छैन।

उसले मेरो अनुहार हेरिरह्यो। सायद उसले मेरो झूठ बुझिसकेको थियो। त्यो दिन मेरो मन झन भारी भयो, किनकि अब मेरो पीड़ा म भित्र मात्र सीमित थिएन, छोरा छोरीले पनि महसुस गर्न थालेका थिए। सासू ससुराले पनि घरको अवस्था देखिरहनु भएको थियो। उहाँहरूले धेरै पटक जीवनलाई सम्झाउन खोज्नुभयो। परिवार भन्दा ठूलो केही हुँदैन, छोराछोरीको भविष्य सोच। कमलाले यो घरको लागि धेरै दुःख गरेकी छे, तर जीवन अब कसैको कुरा सुन्ने ठाउँमा हुनुहुन्न थियो। उहाँको संसार अलग भइसकेको थियो, उहाँको प्राथमिकता बदलिसकेको थियो। म भने अझै पनि एउटा चमत्कारको प्रतीक्षामा थिएँ। सायद एक दिन उहाँ फर्किनुहुन्छ, सायद एक दिन पुरानो जीवन फेरि फर्किन्छ, सायद एक दिन उहाँले मेरो दुःख बुझ्नुहुन्छ। तर त्यो सायद दिनदिनै कमजोर हुँदै गइरहेको थियो। त्यति बेला मैले पहिलो पटक आफ्नो जीवनतिर फर्केर हेरे। 15 वर्षको उमेरमा विवाह भएर आएकी थिए। यतिका वर्षमा आफूका लागि के गरे? जवाफ थिएन। म केवल अरूका लागि बाँचेकी रहेछु, आमा बुबाको लागि, श्रीमानको लागि, सासु ससुराको लागि, छोरा छोरीको लागि, तर आफ्नै लागि कहिले बाँच्न सिकेकी रहिनछु। सायद त्यसैले होला जीवन टाढिँदै जाँदा म आफै पनि हराउँदै गएको महसुस हुन थालेको थियो। तर मलाई थाहा थिएन मेरो जीवनको सबैभन्दा अन्ध्यारो समय अझै आउन बाँकी थियो, र त्यही अन्ध्यारोले एक दिन मलाई नयाँ उज्यालोतर्फ धकेल्ने थियो।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा डिभोर्स पछिको प्रेम, जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको हो र कथाको यो पहिलो भाग रहेको थियो। तपाईलाई कथाको यो भाग कस्तो लाग्यो, कुनै जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरीघेङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भएको कथा डिभोर्स पछिको प्रेमको पहिलो भाग रहेको थियो। तपाईँले यो कथा कस्तो लाग्यो कुन्नी हामीलाई भन्न नभुल्नुहोला र कथामा आगामी भागमा के हुन्छ भनेर थाहा पाउनको लागि तपाईँले कथाको अर्को दोस्रो भाग अर्को साता पनि सुन्नु पर्ने हुन्छ भन्दै यति राम्रो कथाको लागि लेखिका सन्तोषी खड्काजीलाई धन्यवाद र कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि धन्यवाद व्यक्त गर्दै अर्को साता यही कथा डिभोर्स पछिको प्रेमको दोस्रो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हटेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगरटी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
1: पारे पनि किन दुखेसो पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल

0: इनका 5 वर्ष से वारंटी भएका आकर्षक मॉडल का कुर्सी टेबल यही एसपीएल का सबै प्लास्टिक का बाटा बाल्टिन लगायत भाँडाहरू शुभ मूल्य में उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: धामीकोमा
7: होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ
7: के हुँदैन, नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: हाईटेक नर्सरी में उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी विभिन्न बिरूवा को भरपर्दो गंतव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहां लोड सल्ला, टिमूर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवा उपलब्ध छन्। सीजन अनुसार का बिरूवा खरीद कर आज ही संपर्क गर्नुहोस्। संस्थागत खरीद में विशेष छूट को व्यवस्था पनि छ। व्यक्तिगत रूप में 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूट को व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिका को कार्यालय सँगै।
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताइनी भइएको श्री हरिवंश पुराण त्यो पहिलो अध्यायबाट सुरु भयो अब सम्पूर्ण श्रोता महानुभावहरूले बडो भक्तिपूर्वकले गरिकन सुनिभएको छ होला अब त्यसै मौकामा यतापट्टि के हुन्छ भनेदेखि सबैभन्दा पहिला मंगलाचरण अनि अब हरेक किसिमले गरिकन बृहणी वंशको चरित्रको विषयमा विस्तारहरू गरिन्छ अनि जब त्यस्तो भइसकेपछि सबैभन्दा पहिला कस्तो हो त भनिबसला भने अन्तर्यामी परमात्मा प्रभु भगवान नारायण स्वरूप जो परमात्मा प्रभु भगवान श्री कृष्णचन्द्रलाई नमस्कार गर्दै त्यहाँबाट सबैभन्दा पहिला सिद्धिदाता गुरु गणेशजीलाई नमस्कार अनि अब यो परेर आउने विघ्न बाधा जति सम्पूर्ण हटाइदिएको विशेष प्रभु यो सिद्धिदाता गुरु गणेशजी भनेर गणेशजीलाई जो पहिला मंगलाचरणहरू गरेर सम्पूर्ण यहाँहरूको हामीहरूको सम्पूर्ण घर घरमा मानिएका यस्ता कुल देवताहरू भए वायु भए देवी भए पितृ भए इष्ट देवता भए ग्राम देवताहरू भए गोष्ठ देवता भए क्षेत्र देवता भए नाग देवता भए इष्ट आशामुखी देवताहरू भए आकाशका तितिसवटी देवताहरू भए पातलका नाग भए तितिसिमीहरू भए हजुर हाम्रो घर वरिपरि जुन अब त्यसरी कोही आशा गरेर बस्ने त्यस्ता आशामुखी देवताहरू भए ती सम्पूर्णलाई जो नमस्कार गर्दै अनि अब जुन हो यो कस्तो हो त भन्ने सल्लाह भने हजुर हामीलाई यो स्वरको खाने अलिखरि सरस्वती मातालाई पनि नमस्कार गर्ने शक्तिदाताको भन्ने सल्लाह भने जो भगवती जो महामाया जगत जननी भगवती भगवतीलाई पनि नमस्कार प्रभु हरिवशस् सबैभन्दा पहिला हजुर हामीले के गर्नुपर्छ भन्ने सल्लाह भने अरे भगवतीको चाहिँ आराधना गर्नुपर्दछ किन भने यसलाई भने शक्ति चाहियो नि शक्ति नभइकन केही कुरा पनि हुँदैन महाराज हजुर हामीले जस्तै जो प्रातः भनेको बिहानै जब त्यसरी उठेर स्नान गर्दछौ पाँचवटा रात बाँकी छँदैखेरिमा जो स्नान गरिन्छ त्यो स्नान गर्ने स्नान गरेर त्यहाँबाट शुद्ध भावले भइकन शुद्ध कपडाहरू जो फेर्ने फेरिसकेपछि प्रातः त्यहाँबाट गुरुको मुखारविन्दबाट पाएका यस्ता दीक्षाहरू गायत्रीहरू यी आदि गरेका चिजहरू हजुर हामी जप्दछौ महाराज त्यो बडो राम्रोसँगले जप्नुपर्छ किन जप्ने त्यो पनि भसालाई भने सबैभन्दा जो पहिला बेलुका जपे पनि त हुन्थ्यो दिउँसो जपे पनि त हुन्थ्यो त्यो प्रातःकाल भनेको जो बिहानै जप्नुपर्ने कारण के हो त भने भसालाई भने भगवतीले जो शक्ति दिन्छन् हामीलाई त्यत्रो दिनभरि हजुर हामीले त विभिन्न किसिमका जो कार्यहरू गर्नुपर्दछ अनिखेरि त्यो कार्यमा हजुर हामीहरूलाई के आवश्यकता छ भन्ने सल्लाह भनेदेखि अनि शक्तिको जो आवश्यकता हुन्छ महाराज हेर्नुहोस् अनिखेरि जो जगत जननी भगवतीले जो शक्ति दिन्छन् हे प्रभु हामीलाई जो शक्ति बोक्सोस् है जुनसुकै कर्म गर्नलाई पनि जुनसुकै काम गर्नलाई पनि अनि शक्ति जो बढाइदिबस्योस् हजुरलाई हाम्रो बारम्बार नमस्कार छ भगवती भनेर अनिखेरि जो प्रातःकालमा त्यसरी स्नान गरिसकेपछि हामीहरूले जो त्यसरी यतापट्टि जो गुरुको मुखारविन्दबाट पाएको दीक्षा गायत्री जप्नुको कारण त्यो हो महाराज अब त्यसरी जो जप्नुपर्छ जसले जो दीक्षा गायत्रीहरू जपेर शक्तिको आराधना गरिन्छ भनेदेखि अनि त्यस्ता किसिमका मानिसहरूको शक्ति बढेर जान्छ भगवतीले शक्ति दिनुहुन्छ महाराज कसरी दिनुहुन्छ त ल हेरिबस त भगवतीले त हरेक किसिमका यस्ता दुष्ट तानवहरू यस्ता दैत्यहरू सारा सम्पूर्णलाई पनि जो खतम पार्नु भएको आफूले खतम पार्ने आफूले अथवा अर्कालाई चाहिँ पार्न लगाउँदाखेरिमा पनि त आफ्नो शक्ति अर्कालाई दिएर अनिखेरि जब त्यसरी चाहिँ पार्नुहुन्थ्यो अनिखेरि जब त्यस्तो गर्नुहुन्थ्यो त्यस कारणले गर्दाखेरि सम्पूर्ण देवताहरूले अनि हजुर हामी जो मनुष्यहरूले सम्पूर्णले जो सुख पाउँदछौ महाराज हेर्नुहोस् कसले जो त्यसलाई आएको यो सुख भन्ने सल्लाह भनेदेखि पनि जगत जननी जो भगवतीले सिद्धिदाता जो गुरु गणेशजीले हाम्रा घरका कुल वायु देवी पितृ इत्यादि जो देवताहरूले जति जाभन्दा अगाडि हामीहरूले जो आह्वान गर्यौं ती आह्वान गरेका सम्पूर्ण देवताहरूले अनिखेरि हजुर हामीलाई त्यसरी जो शक्तिहरू दिएर अनि हामीहरूले गरेका जो कामहरू जो सिद्धि हुन्छ महाराज हरिवशस् त्यहाँबाट सरस्वती माताले जो स्वरको शक्तिहरू जो उहाँले दिनुहुन्छ यो महाराज हेर्नुहोस् अनि उहाँका लीलाहरू हरेक किसिमले गरिकन जुन अब त्यो संकलन गर्ने को त भने छैन भने महर्षिको ठुला महर्ष भनेको अलिकति धेरै नै ठुला ऋषि को त भने छैन भने वेद व्यास अनि किन वेद व्यास भन्नु भनेको भन्ने छैन भने उतापट्टि जुन व्यास जो वेदको जो खानी रचनाकार अनिखेरि त्यस्तो भएको हुनाले गरिकन जो वेदव्यास भनेर भनिएको हो महाराज हेर्नुहोस् अनिखेरि त्यस्ता जो वेदव्यासलाई नमस्कार छ हे प्रभु जस्तै अब उतापट्टि जो भनिन्छ कस्तो भनिन्छ भने गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर
गुरु साक्षात परम ब्रह्मा तस्मै श्री गुरवे नमः भनेर भनिएको छ। गुरुको त्यस्तो किसिमको जो शक्ति हुन्छ महाराजहरू, अनि फेरि गुरुको जो शक्ति हुन्छ, गुरुको जुन सेवा गर्नुपर्छ, गुरुको जो मन्त्र जप्नुपर्छ, गुरुले दिएका जो मन्त्रले, गुरुले दिएका जो विद्याले, गुरुले पढाइदिएका जो विद्याले, हरेक किसिमले गरिकन हजुर हामीले कत्रो कत्रो जो शक्ति पाएर कस्तो कस्तो जो पुरुषार्थहरू गरेका छौँ, त्यस हेतुले गरिकन गुरुलाई हामीले कहिल्यै पनि सानो नमानौ। हेरिबसोस् जुनसुकै पनि जो मन्त्र तन्त्र दिने, विद्या पढाइदिने हरेक गर्ने गुरु, अनि फेरि साह्रै ठूलो मान्नु पर्दछ। उहाँहरू सम्पूर्णलाई जो नमस्कार छ भनेर त्यस्ता गुरुहरूलाई पनि जो नमस्कार गरेर, अनि फेरि अब यस्ता यस्ता किसिमका जो इतिहासहरू भए, यस्ता पुराणहरू भए, अनि फेरि अब यस्ता किसिमका जो चिजहरू, अनि हरेक किसिमले गरिकन जुन हो, अनि श्रुत र श्रवणहरूको जो संवाद र यतापट्टि जुन हो, जस्तै जन्मेजय राजाको र उतापट्टि वैष्णव पाण्डे नामहरूका जो गुरुहरूको जो संवाद, यस्ता यस्ता किसिमले गरिकन जुन हो गर्ने, यो हो महाभारतको जो पाठ पर्दछ। महाराज जसलाई जो महाभारत भनेर भनिन्छ, अहिले महान कस्तो त भने त्यसलाई ठूलो महान भनेको जो ठूलो हो, एकदम ज्यादै ठूलो, त्यस्ता किसिमको जो भारत, हरेक किसिमको जुन हो बी, यस्तो जो हो साह्रै नै जो कष्टदायक हुने त्यस्ता किसिमको जो चिजलाई हजुर हामीले एकदम सीतले गरिकन त्यसलाई जुन हामीले सुनेर साह्रै सजिलोसँगले गरिकन बुझ्नु पर्दछ महाराज हेर्नुहोस्। अनि त्यसरी जो सुन्नु पर्दछ, बुझ्नु पर्दछ, जुनसुकै कुरा पनि के आवश्यकता छ भन्ने सल्लाह भने भक्तिको आवश्यकता पर्दछ महाराज हेर्नुहोस्। अनिखेरि साह्रै जो भक्ति गरेर परमात्मा प्रभु भगवानको जो भक्ति गरेर त्यहाँबाट अनिखेरि जो हामीहरू जो सुन्नु पर्दछ, अनिखेरि अब त्यो सुन्नाले गरिकन जसले जुन वेद व्यासको जो मुखारविन्दबाट निस्किएको त्यस्ता किसिमको जुन हो, अनि अतुलनीय जस्तै जो तौल गरेर जोखेर त्यसलाई जो यति जोख्नै सकिँदैन, त्यो तौल गर्नै सकिँदैन, अतुलनीय त्यो जोखेर साध्यै छैन, अनिखेरि त्यो कति कति कति कति गरौं कति कति भार महाराज त्यस्ता किसिमको हुन्छ, त्यस्ता किसिमको, अनि अतुलनीय तुलामै नअट्ने, तुलना गर्नै नसकिने त्यस्ता किसिमको जुन हो, अनि त्यो कथा, अनिखेरि त्यो कथाले के दिन्छ हामीहरूले सुन्नाले गरिकन एकदम राम्रोसँगले भक्ति दिएर सुन्नुपर्छ। सुन्दाखेरि भक्ति दिएर अन्त मन लानु हुँदैन महाराज हेरिबसोस्। हरेक किसिमले गरिकन जो बात मार्ने, उतापट्टि जो उङ्ने, विभिन्न विभिन्न किसिमले गरिकन, अनिखेरि यस्तो जो अनि बच्चा सच्चा ल्याएर काखमा लिएर जो खेलाउने, यस्ता किसिमको जो कर्म गरेर जो पुराण सुनिँदैन महाराज हेरिबसोस्। अनिखेरि अब उतापट्टि जुन हो त्यो बच्चाको रक्षा गर्ने मानिस अर्कै हुनुपर्छ, बच्चाको मम्मीलाई जो दिनुपर्छ, अनिखेरि मम्मीले बच्चाको रक्षा गर्नुहुन्छ, अनिखेरि सम्पूर्ण चिजको जो रक्षा गर्ने मान्छे जो ठाउँ ठाउँमै राख्नुपर्छ। अब यस्ता हरेक किसिमको जो पशु पक्षीहरू छन् ती पशु पक्षीहरूको जो रक्षा गर्ने मानिसहरू राख्नुपर्छ, आएका जति अतिथिवर्गहरू छन् ती अतिथिवर्गहरूको जो रक्षा गर्ने मान्छेहरू राख्नुपर्दछ, सारा सम्पूर्ण राख्नुपर्छ, सबैलाई सन्तोष दिलाउनुपर्छ, सबैलाई आनन्द दिनुपर्छ महाराज, अनि सबैलाई जो नौदापट्टि भोको राख्नु हुँदैन। अब जुनसुकैलाई पनि मानिसदेखि लिएर पशु पक्षीहरू इत्यादि सम्पूर्णलाई एकदम राम्रोसँगले गरिकन उतापट्टि जुन त्यसरी सन्तुष्ट बनाउनु पर्छ, अलिकति सन्तुष्ट बनाउनु पर्दछ। अहिले भनिएको छ कस्तो त भने चलाइ पनि धर्म केमा छ त भन्दा सेवामा छ, सेवा नै धर्म हो, जुनसुकै जो पनि सेवा गर्नुपर्दछ, अनि त्यस्ता किसिमको अतुलनीय त्यहाँबाट तौलै गर्न नसकेर त्यस्ता किसिमको जुन हो

पुण्यदायक हुन्छ महाराज हेर्नुहोस् अनिखेरि अब त्यसरी त्यो सारा सम्पूर्ण जो पवित्र अनिखेरि त्यसरी मन पवित्र वचन पवित्र कर्म पवित्र हुनु पर्यो महाराज अनिखेरि पवित्र सबै एकदम चोखो त्यहाँबाट लगाएका जो लुगा कपडा आज जो पुराण सुन्नको खातिरमा हामीले हिजै चाहिँ धोइ पखाली गरिवरिकन अनिखेरि हामीहरूले कपडाहरू एकदम राम्रो पारो सफेद पारो जो राखेर अनि बिहान नुहाइधुवाई गर्दाखेरि बास त्यही कपडाहरू चाहिँ फेर्नु पर्दछ अनिखेरि त्यो अनि कपडा पनि त्यो पवित्र चाहियो महाराज हेर्नुहोस् अनिखेरि सबै कुरा जो पवित्र पवित्र पवित्र अनिखेरि त्यस्तो जो पवित्र गराउने त्यहाँबाट पनि हामीहरूलाई जो छेउ आउन सक्छ खोकी आउन सक्छ भन्दाखेरिमा त्यो आयो भने पनि त्यहाँ अशुद्ध भइहाल्छ अशुद्ध भयो भनेदेखि अनिखेरि त्यो पञ्चपात्रमा पानी राख्नु पर्दछ महाराज हेर्नुहोस् त्यो पानीले आचमन गरिहाल्नु पर्दछ पानीले आचमन गरेर त्यहाँबाट अनिखेरि मात्रै जुन हो उतापट्टि सुन्ने जब त्यस्तो गर्ने त्यति भइसकेपछि उपरान्त महाराज अनिखेरि अब यस्ता किसिमले गरिकन जो हो अनि त्यस्तो परमात्मा प्रभु भगवानको त्यस्तो जो लीलाहरू अनि अपार लीलाहरू त्यस्ता किसिमको जो लीला त्यसरी जो पवित्र शरीर पवित्र सम्पूर्ण जो पवित्र त्यहाँदेखि जब त्यस्तो भयो हामीहरूले त्यस्तो जुन हो जति मेति खाएर अनिखेरि छेनछेनमा उठ्ने बानी गर्नु हुँदैन अनिखेरि बिहान जो उता जो जो आफूले जो गएर मलमूत्रहरूलाई जो त्याग गर्ने त्यो दुवै त्यो ठाउँ मलमूत्रको ठाउँहरू जो शुद्ध पार्ने अनिखेरि जो नुहाइधुवाइ गरेर शुचि भएर त्यहाँबाट अनिखेरि जो बस्नु पर्दछ महाराज हेर्नुहोस् अनिखेरि हात पाउहरू जो शुद्ध पार्ने शरीर शुद्ध पार्ने मुख शुद्ध पार्ने हात पाउ शुद्ध नगरी जप पूजन आदि गर्दा महाकाली प्रवेश भएर बाँधी ठूलो फाटिए त परो नललेपी हर्नु हात पाउ धोई जप पूजनहरू गर्नु भनेर भनिएको छ अनि जो बाहिर फेर गएर अनिखेरि कसैसँग जो बोल्नु पर्ने त्यस्तो आवश्यकता पर्यो भने त्यो बोलिएर हात पाउ शुद्ध नगरिकन मुख खुल्ल नगरिकन अनिखेरि त्यो पवित्र नभइकन पानी आचमन नगरिकन जसले त्यसरी त्यो कर्म गरिन्छ अरे भने त्यस्ता किसिमका मानिसले गरिएको कर्म त्यो सबै अशुद्ध भएर जान्छ महाराज त्यो दुःख मात्रै हुन्छ त्यसैले गर्दाखेरिमा अनिखेरि त्यस्ता किसिमको जुन हो दुःख मात्रै हामीले नगरौँ कर्म गर्नु छ उतापट्टि कष्ट गर्नु छ उतापट्टि खर्च गर्नु छ हरेक किसिमले आफूले पनि त्यो दुःख पाउनु छ अनिखेरि अर्कालाई पनि त्यो दुःख दिनु छ विभिन्न किसिमको जो इष्टमित्र सारा सम्पूर्ण आफ्नो नाता सम्बन्धी सारा सम्पूर्णलाई त्यसरी दुःख दिएको छ अनिखेरि तर जो सम्पूर्णले पनि त्यसरी आफू जो फल प्राप्ति होस् सबैलाई पनि अनिखेरि आफूदेखि लिएर सबैलाई जो फल प्राप्ति होस् अनि त्यो दुःख मात्रै नहोस् हे महाराज हेर्नुहोस् त्यस कारणले गर्दाखेरि त्यस्ता किसिमले गरिकन बडो राम्रो पवित्र हुनु पर्यो महाराज हेर्नुहोस् अनिखेरि त्यो भित्र भएको जो पापलाई त्यसरी जो पखाल्नुपर्छ केले त्यो ज्ञान रूपी जो कथाले त्यसरी जो पखाल्दछ महाराज हेर्नुहोस् अनि बडो राम्रो हो अनि त्यस्तो अनि यो पापलाई जो विनाश गरिदिने अनि त्यस्ता किसिमको जुन हो यो कथाहरू हो अनि यसले के गर्दछ कल्याणमय गर्दछ अनि जस्तै जो महाभारत महाभारत भनेको ठूलो अनि ठूलो ठूलो ठूलो कथा यो यो सानो कथा छैन यसलाई सानो नसम्झ्यो अलिखेरि त्यस्तै अर्काको मुखारविन्दबाट अलिखेरि जब त्यसरी जो सुन्नु पर्दछ महाराज अलिखेरि त गुरुको मुखारविन्दबाट सुन्ने हो हामीले अनि जो गुरुलाई राखिएका छौँ हामीले गुरुलाई कसरी राख्ने के गर्ने भन्ने कुरा हामीहरूले जो पूर्व पहिले महात्म्यमा हामीहरूले सारा सम्पूर्ण कुराहरू जो बुझिसकेका छौँ सुनिसकेका छौँ भने गुरुले त्यस्ता त्यस्ता किसिमले गरिकन उतापट्टि जो बसेर बताएका त्यस्ता किसिमका जुन हो चरित्रहरू ती चरित्रहरू हामीहरूले बडो राम्रोसँगले गरिकन त्यसरी जो सुन्ने बडो गजबले गरिकन जो सुन्नु पर्दछ महाराज त्यो सुन्ने सुनेर बुझ्ने बुझेपछि गर्ने गरेपछि हुन्छ अनिखेरि भएपछि जो प्रयोग गरेर पाइयो अनिखेरि बडो राम्रो हुन्छ त्यस हेतुले गर्दाखेरिमा महाराज हेर्नुहोस् अनि त्यसलाई बडो राम्रो गर्नुपर्दछ र अनि महाभारतको यस्ता किसिमको जो कथाहरू थियो त्योभन्दा पनि अनि कस्तो त मानिसहरूले पनि धेरै यो उतापट्टि जो पवित्र छन् हेर्नुहोस् पवित्र छ कति पवित्र सब छ अनिखेरि त्यो सबै कुरालाई जो पवित्र मान्नु पर्दछ महाराज हेर्नुहोस् त्यो कथा पवित्र अनिखेरि त्यो पाठ पवित्र अब पाठ के सुन्नु थियो हामी बुझ्दैनौ भनेर भनिन्छ मेरी आमा ठाकुर मुख्य ढुकुटी त के हो पाठ पो हो त त्यसै तुले गर्दाखेरि बुझिएला नबुझिएला त्यो आफ्नो ठाउँमा छ त्यही पाठ बुझ्नुहुन्न भनेर पछि त्यो संक्षिप्त कथाहरू त्यो बुझाउनको खातिरमा त्यही पाठको उल्था त्यसरी जो हामी यी यसरी कथाहरू जो गरिँदैछ यो कथा गरेको किन हो बुझाउनका खातिरमा गरिएको हो बास अनिखेरि यो कथाले जो बुझाउँछ अनिखेरि बास त्यहाँबाट अनिखेरि बुझ्नु पर्दछ महाराज त्यो दुवै चिज सुन्नु पर्छ नसुनेर हुँदैन किन सुन्नका खातिरमा हामीहरूले त्यत्रो जो रहर गरियो
त्यत्रो जो खर्च गरियो त्यत्रो जो कष्ट गरियो अनिखेरि त्यस्तो गरेर सारा सम्पूर्णलाई पनि दुःख दुःख दियो विभिन्न विभिन्न किसिम गरेर अनिखेरि त्यसरी चाहिँ तयारी गरेर त्यसरी अनि हुन लागेको छ यो कथा भनेदेखि त्यस्तो जो कथालाई पवित्र मानेर असाध्य मिठो मानेर अनिखेरि काण्ड विदुनाबाट जो पिउनु पर्दछ है महाराज हेर्नुहोस् अनि मन एकातिर कर्म एकातिर हुन जाँदा मनमा भइपिर भने त्यसरी जो मन एकातिर अनिखेरि मान्छे त्यो त्यहाँ त्यसरी मान्छे बसेर मात्रै हुँदैन अलिखेरि जब त्यस्ता किसिमले गरिकन बडो कायदा साथले गरिकन त्यसरी सुन्नु पर्दछ अनि जो आफ्नै माता सत्यवतीको जो हृदयलाई अलिखेरि परम आनन्द प्रदान गर्ने महाराज किन सत्यवती भने त महाराज उहाँको जुन सत्यभन्दा ठुलो केही पनि छैन हेर्नुहोस् अनिखेरि सत्यमा रहनु पर्दछ सत्य भनेको के हो भने सल भने साँचो हो झुट्टा होइन हेर्नुहोस् मानिसले जो शुद्ध अनि सत्यमा रहनु पर्दछ महाराज झुट्टा कहिले पनि हुनु हुँदैन है अनि जो सत्य केमा सत्यमा पनि सत्य छ महाराज हेर्नुहोस् अलिखेरि जस्तै जो यो अक्षर लेख्दाखेरिमा पनि त्यो सेता कागजमा पनि लेखिन्छ त लहरी बस्छ त सेता कागजमा लेखेको जो अक्षर के छ यो सत्य छ यो सेतो कागज सत्य हो है जी लेखेका अक्षर झुट्टा छैन एकदम सीतले सत्य हो भनेर भनिन्छ जस्तै आफ्ना पिता मातको जो देहावसान हुँदाखेरिमा पनि जुन सत्पात्रीय भएका जो छोराले उतापट्टि सेतो कपडा पहिरन गरिन्छ अनिखेरि त्यो किन सत्यमा रहेको हो मेरियामा ठाकुर अनि मेरो पिता माता जो देहावसान हुनुभयो अहिले अब म ब्रह्मचर्यमा रहनु पर्दछ महाराज हेर्नुहोस् ब्रह्मचर्यमा रहेर त्यहाँबाट अनिखेरि मैले जो शुद्ध कपडाहरू पहिरनु पर्दछ अनिखेरि सेतो कपडा पहिरनु पर्दछ वर्ष दिनसम्म राम्रोसँगले गरिकन शिरदेखि पुछारसम्म मजाले त्यहाँबाट शुद्ध भावमा रहनु पर्दछ जति मेत केही खानु हुँदैन प्रत्येक दिन नुहाउनु पर्दछ प्रत्येक दिन कपडाहरू जो धुलाइ गर्नुपर्दछ अनि अब त्यो वार्षिक बार र अहिले त्यस्तो जुन हो राम्रोसँगले गरिकन सधैँभरि नै जो उतापट्टि छरीदारीहरू गर्ने सधैँभरि जो स्नान गर्ने सधैँभरि जो कपडा फेर्ने बास आज नुहाउने आज धुलाउने कपडा अनिखेरि बास अब हिजो धुलाएका कपडा आज फेर्ने त्यहाँबाट भोलि नुहाउने त्यहाँबाट आज दिनभरि लगाएको कपडा भोलि फेर्ने अनिखेरि धुलाउने अनिखेरि जो उतापट्टि जो भोलि फेर्ने अनिखेरि भोलि फेरि त्यो आजका भोलि धुलाउने यस्तै यस्तै किसिमले गरिकन गर्नुपर्दछ अनिखेरि अब किन सत्यमा रहेको जुन छोराले आफ्ना पिता माता त्यसरी देहावसान हुँदाखेरिमा अनि वर्ष दिनसम्म सेतो कपडा लाइँदैन भनेदेखि त्यस्ताले मैले वार्षिक गरिरहेछु मैले नीतिमा बसिरहेछु नियमपूर्वकले गरिरहेछु भन्न मिल्दैन महाराज हेरिबसोस् ल जो आमाले त्यसरी दस महिनासम्म जो गर्भमा बोक्दाखेरि उहाँलाई कति कष्ट भयो होला अनिखेरि हामी नै छोरालाई जो हुर्काई बढाई पारेर त्यत्रो गराउँदाखेरि त्यत्रो जो पुरुषार्थ बनाउनु भयो हरे गराउनु भयो उहाँलाई कति कष्ट भयो होला भनेदेखि त हामीले एक वर्षको खातिरमा आमामा बुबाको खातिरमा हामीहरूले त्यसरी जो अरू कुराहरू केही पनि परेन जुन हो नीति नियममा बसेर शुद्ध कपडाहरू त्यसरी जो सेतो कपडा लगाइदिनलाई हामीलाई त्यस्तो गाह्रो लाग्छ भनेदेखि लहरी बसोस् आमाले त्यत्रो गर्दाखेरि कि आमालाई गाह्रो भएन होला त अनि त अब त्यसरी आमालाई कति गाह्रो भयो जो बुबालाई कति गाह्रो भयो हरेक किसिमले गरिकन जब त्यस्तो गाह्रो अनिखेरि त्यस्तो गाह्रोसँगले उहाँहरूले जो गाह्रो नमानिकन हामीलाई त्यस्तो गराएर हुर्काइदिनु भयो पठाइदिनु भयो हामीले जो वर्षले जो लगाउनलाई हामीले त्यसरी जो गाह्रो मानेर अनिखेरि जति मेत्तै जो खाइदिने अनिखेरि जस्तो पायो उस्तै जो कपडाहरू जो कालो कपडाहरू लगाइदिने अनिखेरि त्यस्तो गर्नु जो उचित होइन यो महाराज हेर्नुहोस् अनि हामीहरूले जो शुद्ध भावमा रहेर अनिखेरि गर्नुपर्छ शुद्ध कपडा लगाउनुपर्छ शुद्ध अनि किसिमको जुन हो खाना खानु पर्दछ अनिखेरि जे पायो उयो गर्नु हुँदैन सकेसम्म जो एक साग भोजन गर्नुपर्दछ वर्षै दिनसम्म अनिखेरि वर्षै दिनसम्म जो प्रत्येक दिन नुहाउनु पर्दछ अनिखेरि अब जो पूर्व पहिले बताए बहुजूले गरिकन कपडाहरू जो दिने पछि जो धुलाएका कपडाहरू लगाउनु पर्दछ अनिखेरि वार्षिक गरिसकेपछि उपरान्त सकेसम्म शुद्धै भावले रहने त्यहाँबाट भएन भनेदेखि त अब लाउनु पर्छ भनेदेखि त्यहाँबाट अलिखेरि जो कालो कपडाहरू केही अनिखेरि त्यसमा जो मिसावटको अरू कपडाहरू लगाउँदाखेरिमा पनि हुन्छ त्यहाँबाट त भएन सेताको अधिकार पाइसकेपछि हामीहरूले सेतै लाउँछु म सदा सर्वम आज म सेतो लाउँछु भने पनि हाम्रो अधिकार छ अनि त्यस्तो गर्दाखेरिमा पनि हुन्छ यो महाराज हेर्नुहोस् त्यो सेतुले गर्दाखेरिमा सकेसम्म जो शुद्धता भावमा रहनु पर्दछ अनिखेरि सत्यमा रहनु पर्दछ सनातन धर्मलाई कहिल्यै पनि छोड्नु हुँदैन हे महाराज जसले
त्यसरी आफ्नो पिता माताको जो खातिरमा अब त्यसरी शुद्ध भावले गरिकन जो सेतो कपडा लगाएर वर्षसम्म नीति नियममा बसेर अलिकति त्यसरी गरिन्छ भनेदेखि अलिकति त्यो एकदम राम्रो भयो। अनिखेरि अब जसले त त्यो नीति नियमलाई गरिन् छोडिन्छ भनेदेखि त्यो सनातन धर्मबाट रड्क्यो यो महाराज हेर्नुहोस्। अनिखेरि अब त्यो सनातन धर्मलाई त्यसलाई मान्नु सकिँदैन यो महाराज हेर्नुहोस्। यस्ता यस्ता किसिमका जुन हो कर्महरूलाई हामीहरूले जुन सोचेर बुझेर राम्रोसँगले गरिकन जो गर्नुपर्दछ अनिखेरि झुट्टा हुनु हुँदैन सत्य हुनुपर्दछ अनिखेरि सत्यमा रहनुपर्दछ सेवा गर्नुपर्दछ। ए हे महाराज जन्मे जय भनिकन सोध्नुभएका जन्मे जय नामरिका जुन राजालाई उतापट्टि पैसा पाएन नामरिका गुरुले बताउनु भएको जुन किसिमको कथाहरू हो सोही नै कथाहरू यहाँ ल्याएर अनि हामीहरूले जो उतापट्टि सौनका आदि नामरिका 88,000 ऋषिहरूका प्रति गुरु सुताजीले बताउनु भएको जुन कथाहरू अनिखेरि सोही नै कथाहरू ल्याएर वैषम पाएन नामरिका जो गुरुले उता राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो त्यही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्यौं। अब यो कथाले जो धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलो सोडर भनेर अडैया शनिश्चरहरू शान्ति होस् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का प्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् अनिखेरि विद्या बुद्धि पुरुषार्थ राम्रो होस् सन्तानका खातिरमा यो पुराणहरू भएको आफ्नो सन्तानमा राम्रो होस् एकदम बडा कल्याण होस् सम्पूर्ण छोरा छोरीहरू अनि सबैमा जो सुख शान्ति होस् परमात्मा प्रभु भगवान्ले रक्षा गरिदेऊन् भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो हरिवंश पुराण यो हो जुन पहिलो अध्यायको जो पहिलो भागले गरिकन यथावती विस्तृत गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते दैमेष्टनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमेष्टनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओम श्री कृष्णार्पण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

आनन्दकन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। प्रेम छिट बोलिए श्री आनन्दकन्द सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। सबै गुरु परिवारको जय, सबै सन्त महात्माको जय।